0: र साहब बालेन शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको 50 दिन बढ़ी भइसकेको छ। यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले संसदमा बोलेका छैनन्। आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाब दिन उपस्थित नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्री र राजसपाकै आलोचना तथा सदन अवरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री शाहसँग संवैधानिक उत्तरदायित्व, अर्थतन्त्र, न्यायिक नियुक्ति, मेरिटोक्रेसी र सुकुम्बासी व्यवस्थापन र कूटनीतिक विषयमा जवाफ मागको तयारी पनि गरेका छन्। तर सत्तापक्षीय दलका नेताहरू भने विपक्षी दलले संसदीय मूल्य र मान्यता अनुसार 103 मधुवास कुर्ने धैर्य नगरेको आरोप लगाउन थालेका छन्। के सरकार गठन भएको 2 महिना पनि नपुग्दै यति धेरै आशंका र घेराबन्दी गर्नु न्यायसंगत हुन्छ? कम्तीमा सरकारको कामको वस्तुनिष्ठ मूल्याङ्कनका लागि 100 दिन पनि पर्खन नसकिने राजनीतिक खतारो प्रतिपक्षमा देखिएको हो भन्ने सत्तापक्षका दलका सांसदहरूले प्रश्न गर्न थालेका छन्।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संविधान संशोधनको विषयमा आम नागरिकहरूसँग राय तथा सुझाव माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको सचिवालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी 7 दिनभित्रमा लिखित सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। इच्छुक नागरिकले सिंहदरबार स्थित सचिवालय, इमेल वा वाट्सएप मार्फत सुझाव पठाउन सक्नेछन्।
0: सरकारले केही दिन अघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबीच होडबाजी शुरू भएको छ। विश्वविद्यालयहरूमा राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्यता, क्षमता र दक्षताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने स्थिति बसाल्न रिक्त रहेका 8 विश्वविद्यालयको उपकुलपति छनौटका लागि आवेदन माग गरिएको हो। विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको मन्त्रालयले जनाएको छ।
1: जेएनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका मध्ये 4,094 कैदीबन्दी अझै फरार रहेका छन्। कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र नेउपानेका अनुसार प्रतिनिधि सभाको कानून समितिमा ब्रिफिङ गर्दै सो विवरण सार्वजनिक गरिएको छ। आन्दोलनका क्रममा 14,559 कैदीबन्दी फरार भएकोमा अधिकांश फर्किए पनि बाँकी अझै फरार रहेका छन्।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सरकार र प्रधानमन्त्री संविधान भन्दा माथि नभएको बताउनु भएको छ। उहाँले कानून भन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधन जस्तो संवेदनशील विषयलाई राजनीतिक स्टन्ट वा खेलाचीको विषय नबनाउन समेत आग्रह गर्नुभएको छ। संविधान संशोधनलाई 2-4 बसेर परिपक्व ढंगले अघि बढ़ाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्ति सक्ने उहाँले
1: संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई सो निर्देशन दिएको छ।
0: उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदूर तथा कर्मचारीहरू लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष लगायत सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन्। त्रियुगा नगरपालिका 6 चलचले स्थित उद्योग परिसरको मूल गेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारी तथा मजदूरहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसँग आग्रह गरेका हुन्। मजदूर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देवनारायण छाले उद्योगमा कार्यरत श्रमिकले 14 महिनादेखि तलब च्याला नपाएको बताएका छन्। उनका अनुसार कर्मचारीहरूको तलबबाट कट्टा गरिएको सञ्चय कोषको रकम 3 वर्ष 9 महिनादेखि सम्बन्धित निकायमा जम्मा गरिएको छैन भने नागरिक लगानी कोषतर्फ कट्टा गरिएको रकम पनि 2 वर्ष 11 महिनादेखि रोकिएको छ।
1: महालेखा परीक्षक तोयम रायले 15 देखि 16 स्थानीय तहहरूले आर्थिक वर्ष 75-76 देखिकै लेखा परीक्षण नगरेको बताउनु भएको छ। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले 1 दर्जन भन्दा बढ़ी स्थानीय तहहरूले अझै पनि जिम्मेवार बन्न नसकेको बताउनुभयो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट मजदूर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना फत्काएको छ। महानगरपालिकाले फिर्की खोला पोखरा बस पार्क लगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना फत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वी चोक स्थित यातायात कार्यालय अगाडि रहेको आफ्नो संरचना डोजर लगाएर फत्काएको हो।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानुनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले द्वन्द्व रोक्नका लागि इरानसँग जारी वार्तामा केही प्रगति भएको बताएका छन्। उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गरेका छन्। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले भने इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताएका छन्। त्यहाँ केही तर सामान्य प्रगति भएको छ, म त्यसलाई बढाई चढाई गर्न चाहन्न, त्यहाँ अलिकति फेरबदल पक्कै भएको छ, यो राम्रो कुरा हो।
5: अब केही खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद अन्त्य गरेको छ। शुक्रबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा 195 रनमा बनाउँदै अलआउट भएको छ। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाएका छन् भने सयान जहाँगीरले 27, सोहन जयसूर्यले 26 र सैतेजा मुक्कामालले 12 रन बनाएका छन्। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो।
4: अब विचार विश्लेषण। सरकारले निम्त्याएको विनाशबाट भोलि उब्जने परिणामको भागीदार हुन के हामी सबै तयार छौं? अझै पनि सरकार सचिएन र हामीले सच्याउनेतर्फ ध्यान दिएनौं भने अन्यायले निम्त्याएको असमानताको प्रतिफलमा हामी सबै पर्नेछौ। सुकुम्बासीसँग कुराकानी नै नगरी सरकारले कुनै एक व्यक्तिलाई जे ठिक लाग्यो त्यही नियम र योजना बनाएर ल्याउने तरिका सुशासनको ब्रखिलाप रहेको छ। साथै विगतमा दलितमाथिको अन्यायको माफी आजको पुस्ताले मागिरहँदा सुकुम्बासीमाथिको अन्यायको माफी माग्नुपर्ने र सच्याउनका लागि जुट्नुपर्ने दिन नआउने हो भने डोजर खेतीलाई बन्द गरी व्यवस्थापनका लागि सुकुम्बासीहरूसँग नै समन्वय, छलफल र समाधानको बाटोमा लैजानुपर्ने हुन्छ। अझै पनि सरकार पक्षमा सुधार गर्न सक्ने अवस्था भने देखिएको छैन। बस्तीमा डोजर पस्नु अघि सरकारी 11 चरणको अपरेशन शीर्षकमा आजको अनलाइन खबरमा विचार छापिएको छ।
5: सिद्धिचरण विद्रोह वेदना र उज्यालो शीर्षकमा प्राध्यापक डाक्टर उषा ठाकुरको विचार नागरिक दैनिकमा छापिएको छ। सन् 1966 बेजिङमा आयोजित अफ्रो एसियाली लेखन सम्मेलनमा सिद्धिचरणले दिएको मन्तव्य ऐतिहासिक छ। साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आदर समर्थन दिनुपर्छ। आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो। कविका शब्द शब्दमा क्रान्ति चेतना तथा युगबोधको तीव्र स्वर छ। समाजको अस्त व्यस्त व्यवस्थाप्रति कविको मनमा आक्रोश छ। जीवनको अस्तित्व नै हराउँदै गएको देखेर कवि भित्रभित्रै उद्विग्न हुन्छन्। त्यसैले समाजमा जागरण चेतना ल्याउनका लागि कवि जीवन र जगतको अध्ययारो पक्षको दर्दनाक चित्रण गर्छन् तथा विद्रोही गीत गाएर सामाजिक दुर्दशाको सजीव मार्मिक चित्र प्रस्तुत गर्दै समाज सुधारका लागि शङ्खनाद गर्छन्।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

आजले नेपाली श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसमा हामी विशेष गरी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ र यसलाई डिजिटल प्लेटफर्ममा तपाईँ सुनिराख्नु भएको छ नेपाली नेटवर्क .com मार्फत भने हाम्रो पात्रो .com मार्फत पनि सुनिराख्नु भएको छ काठमाडौँ उपत्यकाबाट 99.1 मेगाहर्जबाट पनि नेपाली

सँगै साथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विभिन्न ठाउँबाट क्षेत्रबाट र विभिन्न माध्यमबाट तपाईँहरू हामीलाई सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र नेपाली बहसमा हामी उठाउने गर्दछौँ विभिन्न मुद्दाहरूलाई र नेपाली बहसको आजको दिनमा नेकपा एमालेभित्र यतिखेर ओली अल्पमतमा परेका छन् र ओलीलाई सचिवालयमा अल्पमतमा पारिएको छ र ओली विष्णु पौडेल शंकर पोखरेल त्यसै गरी पृथ्वी शुभ गुरुङ लगायत नेताहरूले अब तपाईँको विकल्प चाहियो भनेर केपी शर्मा ओलीलाई उहाँहरूले बताउनु भएको छ। महासचिवलेदेखि लिएर उपाध्यक्षदेखि लिएर उहाँको राजीनामा माग गरिएको छ, अब निर्णय दिनुहोस् तपाईँको विकल्प चाहिन्छ भनेर पदाधिकारीहरूले नै उहाँलाई अल्पमतमा पार्नु भएको छ। अबको एमालेको भविष्य के हुन्छ र विद्यादेवी भण्डारीको सदस्यता पनि नवीकरण भइसकेको एउटा अवस्था छ र बैठकमा बोल्ने पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बादल मात्रै अध्यक्ष ओलीको पक्षमा उभिएको देखिएको छ। उनले 2324 को जेएनजी आन्दोलनलाई सेनाको सफ्ट कुको संज्ञा समेत दिएका छन्। देशी विदेशी प्रतिक्रियावादीले पार्टी र नेतृत्वलाई घेराबन्दी गरिरहेकै बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने उनको तर्क समेत रहेको छ। उपाध्यक्ष बादलले संसदमा पनि यस्तै अभिव्यक्ति दिँदै आएका छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नेतृत्वले भने फेर्ने कसरत गरिरहेका छन्। अहिलेको अवस्थामा शंकरको नेतृत्व स्वीकार्न विष्णु तयार भएको विषय छ, एमालेलाई रिफर्म गरेर जानुपर्दछ भन्ने ढंगले पनि छलफल र बहस चलिरहेको भन्ने बुझिएको छ। र यतिखेर रविलाई राहत भएको छ, राजसभामा तरंग छ। राजसभाका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा किनारा नलाग्दै फिर्ता भएको छ। सँगै कतिपयले लामिछानेको सांसद पद निलम्बन बारे गर्ने गरेको व्याख्या स्वत खारेज समेत हुन पुगेको छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा, चुनावी सरकारले छनौटका हिसाबमा सहकारी ठगीमा संलग्न जीवी राई, रवि लामिछाने, छवि ओझा, सबिरा जोशी लगायतलाई लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गरेको निर्णयलाई जिल्ला अदालतले पनि अनुमोदन गरिसकेको छ। विशेष अदालतले संविधानसभा सदस्य इच्छाराज तामाङलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर गरी 3 वर्ष कैद र 3,31 करोड रुपियाँ जरिमाना तोकेको छ। तर आज रवि लामिछाने, जीबी राई, छवि जोशीले उन्मुक्ति पाएको भन्दै यतिखेर आलोचना समेत सुरु हुन थालेको छ। जिल्ला अदालत कास्कीले रवि लामिछाने, जीबी राई र छवि जोशीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय सदर गरिदिएपछि यो विवाद उत्पन्न हुन थालेको छ। जीबी राई समूहले 21 अर्ब रुपियाँ भन्दा बढी जनताको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ र उनीहरू फरार छन् भने केही सदस्य थुनामा रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा तरंग समेत सिर्जना भएको छ। तपाईँलाई थाहा छ आजको बहसमा हामी भन्न चाहन्छौ एमाले बैठकमा केपी शर्मा ओलीलाई पृथ्वी सुब्बा गुरुङको प्रश्न, पार्टी तपाईँको प्राइभेट कम्पनी हो, अब नेकपा एमालेमा आज विवादको स्थिति सिर्जना भएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भन्ने प्रति प्रश्न समेत गरेका छन्। अध्यक्ष ओलीले नेताहरूप्रति धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गर्दै पार्टी सच्चिनुपर्ने बताएका छन्। एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीको कडा भाषाप्रति चार उपाध्यक्षहरूले आपत्ति जनाएपछि बैठक स्थगित समेत भएको थियो। तर उपमहासचिव योगेश भट्टराई लगायतहरूलाई बाहिर राखेर केपी ओलीले फेरि दम्ब सुरु गरेको भन्दै यतिखेर आलोचना समेत सुरु गरेको छ र केपीको बानी नसुध्रिने भन्दै नै एमाले पंक्ति जन्मा निकै ठूलो आलोचना पनि देखिएको छ। अब अल्पत्रमा अल्पमतमा परिसके पछाडि अब नेकपा एमाले के हुन्छ यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ र यतिखेर 27 दिनदेखि होल्डिङ सेन्टरमा छन् सुकुम्बासीहरू। राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने समेत बाध्यता छ। राष्ट्रिय सभाको विधायन समितिले नै, सरकारको एउटा अङ्गले नै सुकुम्बासीहरूलाई पीड़ा भएको, सुकुम्बासी प्रताडित रहेको, सुकुम्बासीमा होल्डिङ सेन्टरका नाममा सुकुम्बासीको दयनीय अवस्था सरकारले गराएको बालेन, सरकारले सुकुम्बासीमाथि राज्यको द्वारा चिरहरण गराएको, उनीहरूको आत्मामा चिरहरण गराएको लगायतका विषयहरू चाहिँ यतिखेर आएका छन्। सुकुम्बासीका समस्याहरू र पीडाहरूमा राज्य मलम बनेर उपस्थित हुनुपर्दछ र राज्यले उनीहरूका पीडाहरूलाई, उनीहरूका समस्याहरूलाई बुझ्नुपर्दछ। आजको नेपाली बहसमा हामी यो कुरा उठाउन चाहन्छौँ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: इन्टरनेशनल ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: तारो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबरनेट
1: यतिकै हाम्रो बेसमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
1: होइन, हिजो सचिवालय बैठक बस्यो नेकपा एमालेको, तर पार्टी अध्यक्ष त अल्पमतमा पर्नु भयो नि त। चारैजना उपाध्यक्षले उहाँको चाहिँ विकल्पमा उपस्थित हुनुभयो होइन, त्यहाँ प्रस्तुत हुनुभयो।
2: यो हल्ला मात्रै हो, त्यस्तो होइन। आफ्नो कुरा राख्नु स्वाभाविक हो होइन। अहिलेको अवस्थामा जुन त्यो हल्ला आइरहेको छ, त्यो हल्ला चाहिँ
1: होइन। उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले त अब केपी शर्मा ओलीजीलाई तपाईँको मात्रै हो र पार्टी प्राइभेट कम्पनी हो सम्म भ्याउनु भएछ नि त भन्नलाई त्यहाँ।
2: होइन, यो कस्तो छ भने यो स्याल हुइयामा चल्ने चलन छ कि यो नेपालमा।
1: अनि विष्णु पौडेलले पनि भन्नुभएछ तपाईँबाट पार्टी चल्दैन, खबरदार भन्नुभएछ।
2: हजुर हजुर हजुर,
1: होइन
2: मिडियामा, मैले पनि मिडियामा हेरेको हो, तर त्यस्तो स्थिति हुने छैन। आज पनि बस्दैछ बैठक होइन। पार्टी अध्यक्षले अहिलेको अवस्थामा पार्टी अध्यक्षले छोड्नुपर्ने कुनै कारणै हुँदैन, पार्टी अध्यक्षले छोड्नु पनि हुँदैन भन्ने हो हामी सबैको होइन। र तर यो एउटा सिस्टमबाट आएको नेतृत्व तुरुन्तै परिवर्तन हुँदैन। यहाँहरूले चाहिँ त्यस्तो त्यो कोणबाट सोध्नु भएको हो भने खालि के भन्दाखेरि विश्लेषण समीक्षा त निर्मम ढङ्गले गर्छ नि त पार्टीले।
1: तर बादलले त सङ्कटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ भनेर चाहिँ भन्नुभएछ होइन, अनि ओलीले थपेर यही हो पार्टी लाइन भन्नुभएछ। उपाध्यक्ष एउटा मात्रै उहाँको पक्षमा, चारजना उहाँको विरुद्धमा भनिसके पछाडि त अब त अल्पमतमा परिहाल्नु भयो नि त उहाँ त।
2: होइन, त्यो अल्पमतमा पर्नु भएको छैन, अल्पमतमा पर्नु पनि हुन्न उहाँ। अब आज पनि बैठक छ,
1: पार्टी उपमहासचिव योगेश भट्टराईले बाइपासै गरेछ नि होइन,
2: केही बात बाइपास गराएको छैन, किन बाइपास गर्नु
1: होइन, त्यो विषय आइरहेको छ। उहाँले चाहिँ निर्णय प्रक्रियामा चाहिँ उहाँको सहभागिता गराइएको छैन भनेर आइरहेको छ नि त अहिले।
2: होइन होइन, त्यस्तो होइन, त्यो जे हल्ला चलिरहेको छ, यो नेपालमा हल्ला चल्छ, हल्ला हल्ला भनेको हल्लै हो, र यथार्थ कुरा त्यस्तो छैन।
1: होइन, यो त अहिले त सञ्चार माध्यमको सबैको हेडलाइन बनिया छ नि त, अब एउटा पो गलत होला त, सबै सञ्चार माध्यममा त्यही आएको छ। एमालेमा पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शङ्कर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन्। तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा, लेखराज भट्ट पक्षमा, रघुवीर महासेठ तथास्थ छन् भनेर आइरहेको छ।
2: आएको होला अब यहाँहरूले एक खालको यस कुरालाई नि कसरी हेर्नुपर्छ भन्दाखेरि पार्टीभित्र छलफल हुन्छ क्या, छलफलको क्रममा आफ्नो कुरो राख्न सकिन्छ। त्यो आफ्नो कुरो राख्ने कुरालाई नै त्यो निर्णय त होइन नि त, हो त
1: होइन, तर ओलीका विरुद्धमा यसरी त खनिएको त प्राय कम देखिएको थियो नि त होइन पार्टीभित्र यसरी आवाज उठेको।
2: अब यसलाई हामी सहज ढङ्गले अवतरण गर्छौँ यस्तो कुरालाई, उहाँहरूको विचारलाई पनि सम्मान गरिन्छ, ज जसले विचार व्यक्त गर्नुभएको छ होइन, यसलाई अवतरण हुन्छ नेकपा एमालेमा, यो विषय अवतरण हुन्छ। यहाँहरूले भने जस्तो एकदमै धेरै समस्या भएर, समस्याग्रस्त भएर अब पार्टीमा विग्रह आउने स्थिति हुँदैन क्या, यसै कारणले गर्दा
1: होइन। शङ्कर पोखरेलको नेतृत्व स्वीकार्न उपाध्यक्ष विष्णु पौडेल तयार भइसक्नु भएछ नि त होइन।
2: होइन, त्यो त अब त्यो यहाँहरूलाई जे बाहिर आउँछ नि, यथार्थ त्यस्तो भित्र हुँदैन क्या।
1: होइन, त्यो त प्रत्यक्ष देखिएको छ र, नेताहरूलाई पनि हामीले सोधेका छौँ, अब विकल्प चाहिन्छ। योगेश भट्टराईजीले अस्ति मेरो यही कार्यक्रममा भन्नुभएको छ, अबको विकल्प चाहिँ चाहिन्छ, केपी शर्मा ओलीको विकल्प खोज्नै पर्छ भन्नुभएको छ क्या कार्यक्रममा।
2: हजुर हजुर,
1: होइन उहाँको राय त अस्ति आइसकेको छ,
2: सिङ्गो केन्द्रीय कमिटी पनि छ होइन, त्यसले गर्दाखेरि यो विषयमा अलिकति बहस हुन्छ, छलफल हुन्छ। मलाई लाग्छ यो निर्वाचन हार्नुको कारण चाहिँ केपी शर्मा ओली मात्रै हो भन्ने कुराको भाष्य चाहिँ अत्यन्तै गलत छ, र यो भाष्यलाई हामीले सच्याउँछौँ। किन भन्दाखेरि परिस्थितिले पनि त्यस्तो गरेको छ, परिस्थिति यो भ्रामक कुराहरू, भ्रमहरूदेखि लिएर पुराना सबै दलहरूको कमी कमजोरी पनि छन्, दलहरूका कमी कमजोरी पनि छन् यसमा होइन, जनताहरूमा एक खालको वितृष्णा जागेकै हो, त्यसले गर्दाखेरि यी सबै कुरा त समग्रमा नै मूल्याङ्कन गर्नु पर्यो, कुनै व्यक्ति केन्द्रित भएर मूल्याङ्कन गर्दा मिल्दैन क्या।
1: होइन तपाईँलाई राम्रोसँग थाहा छ केपी शर्मा ओली पार्टी अध्यक्ष भइसके पछाडि हारको जिम्मा लिनु पर्दैन भने 78 सिटबाट एकैचोटि ओन डिजिजमा झर्दाखेरि अझै पनि तपाईँहरूको चेतना खुलिया छैन नेतृत्वका कारणले यही भएको हो भनेर
2: निकालेजी हारको जिम्मेवारी स्वाभाविक रूपले लिनुपर्छ तर केपी शर्मा ओली एक्लैले लिने होइन क्या सबैले पार्टीको सिङ्गो पार्टीले लिनुपर्छ त्यो समीक्षा पनि भइरहेको छ
1: होइन पार्टी त अहिले बिरामी अवस्थामा छ नि त अपरेसन त गर्नु पर्यो नि त सामान्य त्यो पेन किलरले त हुँदैन नि त अहिले पार्टीलाई होइन अगाडि बढाउन
2: पर्यो त्यसैको त छलफल भइरहेको छ त अहिले त निष्कर्ष त निस्किया छैन नि त
1: अनि अपरेसन गरिसके पछाडि त अब नेतृत्वलाई फाल्ने त होला नि अपरेसनमा त
2: एकैचोटि अपरेसन हुँदैन क्या
1: फेरि पेन किलर खुवाउने
2: एकैचोटि अपरेसन हुँदैन अब अलिक कडा खालका औषधिहरूको प्रयोग गरिन्छ
1: त्यसो भए अब विद्यादेवी भण्डारीलाई अगाडि सारेर दुइटैलाई साइजमा ल्याउने त्यसो भए उपाध्यक्ष र महासचिवलाई
2: ती विकल्पहरू पनि छन् तर पनि अहिले ती विकल्पमा हामी गइसकेका छैनौँ
1: होइन यहाँले भने हार्ड डोज त त्यही हुनसक्छ अहिलेको विकल्प उत्तम विकल्प होइन
2: विकल्पहरूको बारेमा छलफल हुनेछन् बिस्तारै
1: होइन तर चाहिँ अब पार्टी त निकै पराजय बिहोर्यो नि त पार्टीले त धेरै ठुलो बलड्याङ खायो नि त देवेन्द्र दाहालजी तपाईँलाई राम्रोसँग थाहा छ होइन पार्टीले यो अपेक्षित थिएन नि त तपाईँहरूलाई अनपेक्षित नतिजा आयो नि त होइन फागुन 21
2: यहाँहरूले जुन छलफल गरिराख्नु भएको छ नि मिडियाहरूले यो नेकपा एमाले मात्रै हार खाएको
1: होइन नेकपा एमालेको त राम्रो लहर थियो नि त हिजो होइन नेकपा एमाले प्रति त जनताको ठुलो विश्वास थियो नि त
2: एमाले भन्दा त काङ्ग्रेस बढी थियो नि त
1: कङ्ग्रेसको त अब विभाजन भयो विशेष महाधिवेशन भयो कङ्ग्रेसमा त टक्रामै हाल्यो माओवादी
2: अब धेरैवटा दल 12-14 दल मिलाएर अर्को पार्टी बनेको थियो होइन 18 घटक मिलेर चाहिँ बनेको थियो त्यसबारेमा त कुनै नेतृत्वको छलफलै भइरहेको छैन
1: होइन उहाँहरू त हिजोदेखि नै कमजोर हुनुहुन्थ्यो नि त अब नेपाली कङ्ग्रेस र नेकपा एमाले जुन किसिमको हार बेहोर्नु पर्यो त्यसको नेतृत्वको विकल्प कङ्ग्रेसले त खोजिसक्यो तपाईँहरूलाई त अस्ति पनि मौका आएको थियो नि त
2: तपाईँलाई म एउटा कुरा भन्छु यो सबै सारा सबै एक भएर चाहिँ एमालेका विरुद्धमा लागेको किन यो मलाई लाग्छ एमालेलाई कमजोर नबनाइकन चाहिँ अरूलाई हामी माथि उठ्न सक्दैनौँ भन्ने सबैलाई छ क्या यतिसम्म छ कि नेपालका कयौँ के अरे इलिमेन्टहरूले यसमा काम गरिरहेका छन् सबैले किन नेकपा एमालेका विरुद्धमा काम गरिरहेछन् त अरूको बारेमा अरूको नेतृत्वको बारेमा छलफल भइरहेको छैन हेर्नुहोस् होइन चुपचाप छन् सबै अब नेपाली कङ्ग्रेसमा पनि यसो राजीनामा दिए जस्तो गरेर फेरि फिर्ता गरे जस्तो गरेका छन् होइन त्यसको कुनै चर्चा गरेका छैन यसले गर्दाखेरि मलाई के लाग्छ भने एमाले फेरि पनि यस्ता समस्याहरूको समाधान गरेर अगाडि बढ्छ यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु कि एमाले जनताको बिचमा सङ्गठन डरो सङ्गठन भएको पार्टी हो त्यसले गर्दाखेरि यसले अहिले हार बेहोर्नु परे पनि भोलिका दिनमा यसले सच्याउँछ र नेतृत्व परिवर्तन गरेर हुन्छ कि अर्थात् यही नेतृत्वलाई परिमार्जित गरेर हुन्छ कि अथवा आत्मसात गरेर हुन्छ कि जनताको बिचमा हामीले के जाने कुरामा के कमजोरी गर्यौँ त्यो कुराको महसुस गरेर हुन्छ कि त्यो सबै कुरालाई म आत्मसात गर्दै हामी अगाडि बढ्छौँ त्यसले गर्दाखेरि ढुक्क भएर के गरौँ भने अब यहाँ अहिले चाहिँ चारजना उपाध्यक्षले ल ठिक छ नि त अध्यक्षले जिम्मा लिनुपर्छ भनेर बोल्नुभयो भन्दैमा एमाले चाहिँ विभाजितै भइसक्यो अथवा एमाले चाहिँ कमजोरै भइसक्यो एमालेमा चाहिँ नेतृत्वको विकल्प खोज्ने कुराको निर्णय नै भइसक्यो भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन अलिकति पर्खेर हेरेको अवस्था पनि हुनुपर्छ भन्ने कुरा चाहिँ म यहाँको मिडिया मार्फत राख्न चाहन्छु
1: होइन तपाईँले त राम्रै तर्क गर्नुभयो कि तर पार्टीभित्रैबाट चाहिँ पार्टी नेतृत्वप्रति घरमुलीप्रति जुन किसिमको आज धारयात लाग्न सुरु भएको छ त्यसको चर्चा परिचर्चा त अहिले त समाजमा सुरु भयो बाहिर कसले के भन्यो कसले कमजोर पार्न खोज्यो एमालेलाई कसले बदनाम गर्न खोज्यो होइन पार्टीलाई कसले चाहिँ विभाजन गर्न खोज्यो भन्ने कुरा गौण कुरा होला तर पार्टीभित्रैबाट सुरु भयो क्या अब चाहिँ कैची चल्न सुरु भयो
2: होइन होइन पार्टीभित्रबाट यो अहिले मात्रै होइन पहिले पनि भएको थियो पहिले भएर समस्या परेर त्यस पछाडि महाधिवेशन गरेर महाधिवेशनबाट नेतृत्व चयन गरेका छ क्या यहाँलाई थाहा हुनुपर्ने हो यो विषय त
1: किनभने
2: दुईटा प्यानल उठेका थिए महाधिवेशनमा दुईटा प्यानल उठेर के अरे केपी ओलीको प्यानलले आम रूपमा जितेको अवस्था हो त्यो कुरो यहाँलाई थाहा छैन र
1: होइन निर्वाचन ताका पनि केपी शर्मा ओलीका पोस्टरै राख्न केपी शर्मा ओलीका स्ट्याचु राख्न केपी शर्मा ओलीका चाहिँ भनाएर राख्न केपी शर्मा ओलीलाई बोलाउनै नखोज्या त हो नि त होइन त्यो डर त थियो नि त उहाँकै कारणले हो यहाँ त पराजय भइन्छ भनेर मनको बाघले त झकझकाइरहेको थियो नि त
2: अनि त्यस्तो होइन, चुनावको शैली पहिलेको भन्दा अलिकति भिन्न ढङ्गले गरे हो, सबै आफ्नो क्षेत्रमा केन्द्रित भएर निर्वाचन प्रचार प्रसारमा लागेको हो, त्यो अवस्था हो होइन। अब अर्थ त जेसुकै लगाए पनि भयो मान्छेहरूले,
1: अहिले त पोस्टर पनि प्रयोग हुन छोड्यो नि त होइन पार्टीमा अध्यक्षको,
2: होइन त्यो त परिस्थिति हेरेर हुन्छ नि, त्यो परिस्थिति हेरेर हुन्छ। भर्खरै मात्रै एउटा कार्यक्रममा त्यो त्यो मदन भण्डारी र जीवराज आश्रित को स्मृति सभाको ठाउँमा मदन भण्डारी जीवराज आश्रित लगायतको फोटोदेखि बाहेक अरू फोटो किन राखिन्छ र त्यहाँ राखिँदैन नि,
1: हिजो त राखिन्थ्यो नि त, फेरि आज राखिएन,
2: होइन हिजो पनि त्यस्तो कार्यक्रमहरू राखिँदैन थियो, अरू कार्यक्रमहरूमा राखिन्थ्यो, तर पनि त्यो कुरो ठुलो कुरो भएन क्या। अब ठिक छ नि त,
1: होइन यति माया गर्ने त पार्टी अध्यक्षज्यूलाई होइन, ओली त बा होइन, तपाईँहरूको त बा हो नि त, उहाँ त होइन गार्जेन हो नि त, उहाँप्रतिको जुन चार्मिङ थियो त्यो 81 चाहिँ त्यो ग्राफ चाहिँ घटेर जाँदाखेरि अब एमाले चाहिँ विभाजनको सङ्घारमा छ है भन्ने खालको एउटा घन्टी बज्यो क्या, रेड रेड
2: एमाले विभाजन हुँदैन। यहाँलाई प्रश्न पारौँ, दुईटा कुरा म गर्न चाहन्छु यहाँको मिडियामा, एउटा कुरो विशेष महाधिवेशन अहिले तत्कालीन हुँदैन होइन, र एमाले विभाजन पनि हुँदैन, कुनै पनि हालतले एमाले विभाजन हुँदैन। कोही मान्छेहरूले पार्टीमा नेतृत्वले पार्टीभित्र विचार आफ्नो विचार राख्न पाउनुहुन्छ होइन, तर विभाजनकै अवस्थामा पुग्दैन, र एमालेलाई कमजोर बनाउन खोज्नेहरूले यो विषयमा अलिकति आशा गरेका छन्। तर मलाई लाग्छ उनीहरूले
1: एमालेलाई कमजोर बनाउन पार्टीभित्रैको जत्था लागेको छ कि बाहिरबाट हो,
2: होइन पार्टीभित्र त केही मान्छेले विचार राखे भन्दैमा त्यो कमजोर हुँदैन नि पार्टी, पार्टी त एकदम बलियो हुन्छ अझै,
1: होइन यो केपी शर्मा ओलीको प्राइभेट लिमिटेड कम्पनी हो र एमाले,
2: होइन होइन यहाँ म यहाँलाई म के स्मरण गर्न चाहन्छु भने नि 2048-49 चाहिँ पाँचौँ महाधिवेशन हुँदाखेरि दुईवटा फ्याक्ट भएर त्यहाँ चाहिँ विचारहरू कसैले चाहिँ बौद्धले जनवाद मदन भण्डारीले अगाडि बढाउनु भयो, नयाँ जनवाद भने कसैले कसैले के अरे सामाजिक जनवाद भने सब छलफल भएको होइन र, छलफल भएर निष्कर्ष निकालेको होइन र, 48 सालदेखि सम्झिनुहोस् न तपाईँ, त्यस पछाडि पनि पार्टी विभाजनसम्म भयो तर पनि त्यसलाई फेरि एकीकृत गरेर अगाडि बढाइयो,
1: फेरि नेकपा एमालेमा
2: यसको उतार चढावहरू, नेकपा एमालेका उतार चढावहरू निकै लामा छन्, त्यसो हुँदाखेरि यहाँले त्यति सजिलै नठान्नुहोस् क्या,
1: होइन हिजोको एउटा क्रम थियो तर आजको क्रम हेर्ने हो भने त नेकपा एमाले जुन किसिमको आज नतिजा हासिल गरे नि यो त निकै ठुलो धक्का हो नि त पार्टीलाई, भने
2: धक्का त हामीले भनेकै छौँ त।
1: अब विद्यादेवी भण्डारी कार फेरि किन प्ले भइरहेछ पार्टीभित्र,
2: होइन होइन त्यो धक्कालाई हामीले महसुस गरेर नै हामीले समीक्षा गर्ने हो। अब यसबिचमा धेरै परिस्थिति पनि त्यस्तै भयो, अब अध्यक्षलाई गैर कानुनी ढङ्गले थुनामा राखेर चाहिँ गरियो, त्यस पछाडि उहाँ बिरामी हुनुभयो, अब बिस्तारै छलफल त सुरु भयो नि त,
1: होइन हिजो सम्माननीय पदमा रहनु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कार्ड किन प्रयोग हुँदैछ फेरि एमालेमा, हिजो नवीकरण नहुने अनि आज चाहिँ नवीकरण गर्ने तपाईँहरू फेरि उहाँलाई चाहिँ विवादमा ल्याउने राष्ट्रपति जस्तो संस्थामा गइरहेको महिलालाई,
2: विद्यादेवी भण्डारी कार्ड केही पनि प्रयोग भएको छैन, उहाँले चाहिँ अब पार्टीमा
1: हिजो त रहर गर्नु भएको थियो, जतिखेर रहर गर्दै गर्दाखेरि रोक्ने, अब अहिले चाहिँ तपाईँहरूले चाहिँ फेरि होइन प्रयोग गर्ने भन्दाखेरि त अब अहिले सङ्कटका बेलामा चाहिँ विद्या भण्डारी नै चाहियो नि त फेरि, होइन
2: होइन होइन त्यस्तो परिस्थिति होइन, उहाँको अब अहिले महसुस गरियो कि अब उहाँ पार्टीमा चाहिँ सक्रिय भएर काम गर्ने हुँदाखेरि उहाँलाई पार्टीमा अवसर दिउँ भनेर अहिले फेरि पुनः छलफल भएर त्यो चाहिँ अब महसुस गरियो,
1: हिजो महसुस किन गरिएन,
2: होइन हिजो चाहिँ अब महसुस भएन, त्यो हिजो भनेको चाहिँ राष्ट्रपतिले राष्ट्रपतिकै सम्मानमा बस्नुपर्छ भन्ने हिसाबले संसारभरिको प्र्याक्टिस पनि त्यो छ भनियो, होइन
1: राष्ट्रपति अहिले पनि हो नि पूर्व राष्ट्रपति,
2: देशको कानुनले हाम्रो देशको संविधानले त्यसलाई रोकेको छैन भने ठिक छ नि त, त्यो विषयलाई अगाडि ल्याऊ भनेर फेरि पनि साथीहरूले ल्याउनु भयो, फेरि पनि त्यो कुरा चाहिँ अध्यक्ष समेतले महसुस गरेर त्यो विषयलाई निर्णयको रूपमा ल्यायो, त्यो त त्यो ठुलो कुरो भएन, हेर्नुहोस्
1: अहिले कम्फर्टेबल भयो,
2: होइन कम्फर्टेबल मात्रै होइन यो त अहिले हामीले आत्मसात महसुस गरेको विषय हो।
1: अब भनेपछि यो सरकारका गतिविधिहरूप्रति तपाईँको भन्नु के छ, बालिन सरकारले राम्रो काम गर्दै हुनुहुन्छ नि होइन, सुकुम्बासी बस्तीलाई चाहिँ पुरा व्यवस्थापनदेखि लिएर अब यो भ्रष्टाचारीहरूलाई एक एक गरेर जेलमा हाल्नेदेखि लिएर ग्रे लिस्टबाट हटाउने कालो लिस्टमा जान नदिने होइन, एक्सन त राम्रो छ नि त प्रधानमन्त्रीको,
2: तपाईँले भनेको जम्मै उल्टो क्या,
1: कसरी उल्टो हुन्छ,
2: सुकुम्बासीलाई विचल्ने बनाउनु भयो उहाँले, सुकुम्बासीलाई डोजर चलाएर अघिल्लो दिन ल छोड्नुहोस् है भनेर माइकिङ गरेर भोलिपल्ट सबलाई लाला बाला चिल्ली बिल्ली बनाएर चाहिँ उहाँले बिजोग बनाउनु भयो ढुकुमवासीका नाममा. ढुकुमवासी पनि थिए होलान्, तर पनि सुकुमवासी वास्तविक सुकुमवासीलाई बिजोग बनाउनु भएको छ. खाने पानी पनि राम्रो खान पाएका छैन भन्ने अहिले कुराहरू आइरहेको छ, र मिडियाहरूलाई पनि छिर्न दिएको छैन भन्ने थियो क्या त्यहाँ. वास्तविक रूपमा भन्ने मिडियालाई पनि छिर नदिने यस खालको निरङ्कुशता उहाँले लाद्नु भएको छ एउटा कुरा. अब भ्रष्टाचारलाई कारवाहीको कुरा त उहाँहरू नै सुन व्यापारी हुनुहुँदो रहेछ, त्यसले गर्दाखेरि त्यो सुन व्यापारी हुनुहुँदो रहेछ क्या यो सरकारका मान्छेहरू नि सबै. जस्तो 190 तोला सुन कसैले के को लागि राख्छ भन्नुहोस् त, व्यापारको लागि राख्छ होइन त, के गर्न राख्छ
1: होइन. अब यो त धातु एउटा सम्पत्तिका रूपमा राखे होला नि त,
2: कसले राख्छ. त्यसले गर्दाखेरि यो सरकारले भ्रष्टाचारीहरूको लाई कारवाही गर्ने गरोस् न, गर्नुपर्छ नि. भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ, यो यो विषय ठिकै छ यो. तर पनि उहाँहरू आफै समस्यामा परेर 15 दिनभित्र 2 मन्त्रीहरू फेरिने स्थिति किन आयो, अनि अहिले पनि थुप्रै काण्डहरू, अहिले भर्खरै मात्र एकजना सांसदको काण्ड तपाईँले मोरङबाट निर्वाचित भएका एकजना सांसदको काण्ड देखि हाल्नु भएको छ.
1: होइन, विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र छाडेको भन्ने आइरहेको छ, त्यसको छानबिन गर्दैछ.
2: त्यसो हुँदाखेरि तपाईँले जे भन्नुभयो नि त्यो सबै कुराहरू चाहिँ उल्टो ढङ्गले बुझ्नुहोस् न.
1: होइन, तर सुशासन केन्द्रित भइरहेको छ सरकार भनेर चाहिँ जनताले त वाह वाही गर्दैछन् नि त अहिले.
2: अनि सुशासन छ त, तपाईँहरूले देख्नु भएको छ सुशासन आएको छ अहिले यहाँ सबै
1: भ्रष्टाचारीहरू एकपछि अर्को पक्राउ पर्दैछन् हैन, सम्पत्ति शुद्धिकरण हुँदैछ.
2: कार्यालयहरुमा चाहिँ पहिलेको जस्तो कुनै समस्या छैन, जनताले जानेबित्तिकै काम तुरुन्तै पाइरहेछन्.
1: दलीय ट्रेड युनियनदेखि लिएर चाहिँ सबै संगठनहरू, विद्यार्थी संगठन खारेज हुँदैछ होइन.
2: त्यो भनेको एउटा निरङ्कुशतातर्फको बाटो हो क्या. त्यो ट्रेड युनियन खारेज गर्ने भनेको चाहिँ, ट्रेड युनियन भनेको संसारभरिको मजदुरहरूको श्रमिकहरूको अधिकारको कुरा हो. यो हाम्रो संविधानले पनि व्यवस्था गरेको छ, त्यसले गर्दाखेरि संविधानको खिलाफमा जाने उहाँहरूलाई अधिकार छैन क्या. कि त उहाँहरूले कानुन परिवर्तन गर्नु पर्यो, संविधान पनि परिवर्तन गर्नु पर्यो, उहाँहरूसँग 2/3 मत छ, त्यो गरे भयो नि त. अब त्यो नगरिकन अध्यादेशको मार्फतबाट देश चलाउन खोज्ने यस खालको कारणले गर्दाखेरि यो सरकार एउटा पतनको बाटोमा गइरहेको छ कि यसले राम्रो काम गरिरहेको छ भन्ने होइन. यसले चाहिँ
1: ठुला माछाहरू त एकपछि अर्को पक्राउ पर्दैछ नि, भ्रष्टाचारीहरू होइन, हिजो आरोप लागेका व्यक्तिहरू
2: होइन. त्यो त हिजो चाहिँ पक्राउ परेका थिएनन्,
1: हिजो त संरक्षित थिए नि, हिजोका सरकारहरूले त संरक्षण गरिराखेका थिए नि त भ्रष्टाचारीहरू.
2: तपाईँहरू कस्तो कुराहरू लुकाउनुहुन्छ.
1: होइन, देवेन्द्र दाहालजी, अहिले पक्राउ परेका व्यक्तिहरू त हिजो संरक्षित भएर बसेका थिए, उनीहरू त तपाईँलाई मन्त्री बनाउने कि तपाईँलाई सांसद बनाउने कि सरकार बनाउने कि भनेर लागेका थिए नि त तिनीहरू त.
2: गलत के, तपाईँले टोपबहादुर आमाजी अहिले पनि जेलमै हुनुहुन्छ होइन त, नेकपा एमालेको सचिव हो नि.
1: हो,
2: अनि
1: पूर्व माओवादी पनि हो.
2: कयौँ मान्छेहरू अहिले पनि जेलमा छन् क्या, हिजो आइजिपी भइसकेका मान्छेहरू, कयौँ मान्छेहरू अहिले पनि जेलमा बसेका छन्.
1: रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन भनेछ नि त कास्की अदालतले होइन.
2: भनेछ,
1: हिजो प्रतिशोधको आधारमा लागिएको थियो त्यो सभा.
2: होइन, प्रतिशोधको आधारमा हो कि के हो भन्ने कुरो त अब छलफल गर्दाखेरि जनताले पक्रिँदै जाँदाखेरि थाहा भइहाल्छ नि. त्यो
1: मुद्दा त फिर्ता लिन भनेछ.
2: होइन, मुद्दा त अब उनीहरूलाई त्यही हो नि, आफ्नो मुद्दा फिर्ता लिने, विपक्षीहरूलाई मुद्दा हाल्ने.
1: इच्छाराज तामाङजी अहिले जेल भुक्तान गर्दै हुनुहुन्छ होइन.
2: तामाङजी लगायत थुप्रै, तपाईँले भने जस्तो कुरा होइन नि त. हिजो पनि धेरै जेल परेको अवस्था हो. अब अहिले पनि उहाँहरूले त्यो गरिराख्नु भएको छ, त्यो निरन्तरता मात्रै हो भन्ने ठान्नुहोस् क्या. कुनै नयाँ कुरा हो भन्ने हिसाबले चाहिँ नभने पनि हुन्छ.
1: जनताले किन यति मन परायो, हुइम त कडै आयो नि त घन्टीमा.
2: होइन, हुइम त धेरै धेरै ठुलो हुइम आयो, यसको समीक्षा हामी गर्दैछौँ. कसरी आयो यसको यो हुइम भन्ने कुरा.
1: जनताले मत हालेकै हुन्,
2: जनताले मत हालेका होइनन्, हामीले भनेका छैनौँ. तर जनताहरू यति भ्रमित बनायो कि अहिले यो संसारभरि एउटा ट्रेन्ड चलेको छ क्या, एल्गोरिदमले जनताको दिमागलाई ह्याकिङ गर्ने के, जनताको दिमागलाई ह्याकिङ गरेर त्यस पछाडि मत लिने. तर अब देशलाई राम्रो बनाए त हुन्थ्यो. अहिले त यहाँ भारततिर जस्तो कुनै पनि इस्यु लिने, भारतमा पनि एउटा कक्रोच पार्टी खोलेको छ क्या, हेर्नु होला. कुराहरू संसारभरि चलेका छन्, नेपालमा चाहिँ सफल भए साथीहरू नि, त्यतै कुरा हो. तर यो धेरै दिन टिक्दैन, जनताले त्यो महसुस गर्न थालेका छन्.
1: अब प्रधानमन्त्री संसदमा नगर पनि संसद त राम्रैसँग चलिरहेछ नि त होइन, उपसभामुखले नै रिक्वेस्ट गर्दा पनि जानु भएको छैन.
2: उहाँ जानुहुन्न, उहाँ त उहाँ तिर्नु पनि हुन्न, यो सरकारलाई तिर्नु पनि हुन्न, यो के अरे व्यवस्थापिकालाई तिर्नु पनि हुन्न उहाँ, र उहाँ भनेको आफ्नै ढङ्गले चल्ने मान्छे हो, र मलाई लाग्छ उहाँहरू पनि आजित भइसक्नु भएको छ, बाहिर नभनेको मात्रै होला। प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा सांसदका कुरा नसुन्नु, अनि सांसदले उठाएका प्रश्नको जवाब नदिनु, अनि बजेटको प्राथमिकताका सन्दर्भ सफल हुँदाखेरि अर्थमन्त्री भए संसदमा नजानु, यसले के देखाउँछ त भन्दाखेरि उहाँहरू चाहिँ संसदभन्दा माथि, संसदबाट उहाँहरू चुनिनु हो, संसदभन्दा माथि हुनुभएको छ
1: भनेपछि राज्यसभा पनि कता कता विभाजनको डिलमा छ होइन, बाहिर कुरा नआए पनि
2: लगभग लगभग उहाँहरू विभाजन त हुन्छ, यो मलाई लाग्छ, मैले त भन्ने गरेका छु, यो एक वर्षभन्दा बढी टिक्छ जस्तो पनि मलाई लाग्दैन,
1: एक वर्षै जान्छ,
2: एक वर्ष होइन, यस्तो नि त ठुलो मत प्राप्त गरेको छ, जनताले अब विश्वास गरेका छन् एक किसिमले भन्ने हो भने, जुनसुकै ढङ्गले भए पनि अब त्यो हाम्रो भोट फिर्ता ल्याऊ भनेर पनि यहाँ नारा लगाएको सुनिरहेको छु मैले, यसले गर्दाखेरि अब यो कुरा त अब अहिले ब्याक कल ब्याक गर्ने त व्यवस्था छैन नेपालमा, त्यो हुने हो भने त एक वर्षभित्र त ती सबै जनताले
1: राइट टु रिजेक्ट, राइट टु रिकल आवश्यक पर्ने भयो होइन, अब नेपालमा पनि
2: राइट टु रिकल आवश्यक पर्ने हो।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार, शुभ दिन,
2: धन्यवाद,
1: नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: कैंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 kg एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: न्यू ईयर न्यू फाइभ स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 kg एरियल, टप लोडमा फ्री 2 kg एरियल, सेमी अटोमेटिकमा 1 kg एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका, नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तरो बहस, नेपाली बहस,
5: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ।
6: ग्लोबल IMB बैंक, सबैका लागि बैंक।
7: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। धामी चाहिँ नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ।
8: गुड मर्निङ, धन्यवाद।
7: होइन जनकजी, 27 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवन यापन दयनीय छ, प्रदूषित पानी पिउनु पर्ने बाध्यता छ, यो राष्ट्रिय सभा विधायन समितिले चाहिँ एउटा रिपोर्ट बाहिर ल्याएको छ, यो सरकारले नागरिकमाथि के गर्न खोजिया तपाईँहरूको पार्टीले?
8: होइन, नागरिकलाई चाहिँ अब सुकुम्बासीहरूलाई चाहिँ व्यवस्थित ढङ्गले राख्न खोजेको हो, नागरिकलाई सुख सुविधा दिने बाटोमा सरकार गएको हो, यति हो नि कुरो।
7: होइन, व्यवस्थित भनेपछि प्रदूषित पानी पिउन दिने, कसैलाई त्यहाँ जान नदिने, होइन त्यसलाई नजरबन्द जस्तो बनाएर राख्ने, होल्डिङ सेन्टरमा चाहिँ उनीहरूलाई चाहिँ आपद विपदमा पार्ने, यस्तो नि हुन्छ सेवा सुविधा भने?
8: अब त्यो बागमतीको किनारमा नदीमा चाहिँ बस्दै ज्यान गुमाउँदै गर्दा भन्दा सुव्यवस्थित ढङ्गले बस्नु राम्रो होइन र केन्द्री?
7: होइन, डोजर लगाएर बस्ती खाली गराएर जनतालाई पीडा मात्र दिने काम भयो भनेर यो राष्ट्रिय विधायन समितिको प्रतिवेदन सुनाउँदैछु क्या म। तपाईँ सत्तासीन दलको होइन सांसद हो नि त जनकजी, यो त अमानवीय व्यवहार भएन।
8: तपाईँको बस्तीमाथि डोजर लगाएको होइन कि, समस्यामाथि डोजर लगाएर समस्या समाधान गर्न खोजेको कुराहरू हुन्। डोजर भन्ने शब्द चाहिँ आतंकित पार्ने ढङ्गले चाहिँ गइएको कुरा हो, र वास्तविक सुकुम्बासीहरूलाई चाहिँ छानबिन गरेर सरकारले व्यवस्था गर्ने भनेर व्यवस्थापन गर्न लागेको हो कि।
7: होइन, औषधि उपचार पनि निकै दयनीय देखियो, होइन होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन पनि दयनीय देखियो भनेर चाहिँ राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले चाहिँ एउटा तयार पारेको रिपोर्ट आयो क्या अहिले चाहिँ।
8: त्यो त हामी अब त्यसमा चाहिँ सुव्यवस्थित ढङ्गले गर्नुपर्छ, उहाँहरूलाई सुविधा हुनुपर्छ भनेर चाहिँ सरकार लागेको पनि छ, भएका कमी कमजोरीहरूलाई चाहिँ सुधार गरेर अगाडि बढ्नुपर्छ सरकारले पनि।
7: होइन, अब केही दिनमा उक्त प्रतिवेदन भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने, होइन सुनिल लम्साल के अरे बुझाउने तयारी चाहिँ भएको छ भन्ने कुरा आइरहेको छ। अब यो यस्तो हो भने त नागरिकहरूलाई सुख भन्दा पनि पीडा दिने काम भयो नि त, होइन? यो
8: होइन, त्यो दुःख दिने नियतले मान्छेको नियतका कुराहरू हुन्छन्, राज्य संयन्त्रको नियतको कुरा हुन्छ, सही नियतले गरेका कामहरूमा सकारात्मक रूपले सोचिदिनुपर्ने पनि हुन्छ। कुनै मान्छेलाई सुकुम्बासीलाई जनतालाई दुःख दिने गरेर गरिएको काम होइन यो, भएका कमी कमजोरी र जन सुविधा उहाँहरूलाई चाहिँ दिने कुरामा सरकार चाहिँ रहि आएको छ।
7: गरिबको चमेली सुन दिने कोही छैन भनेको चाहिँ अब सरकारै सुन्दैन अनि अरू कसले सुन्छ?
8: सरकार सुन्नुको लागि त सरकार बनेको छ, सबै कुरो चाहिँ देखिन्छ, सबै कुरो चाहिँ सरकारले सुनेका कुराहरू चाहिँ छलङ्गैपछि देखिन्छ। व्यवस्थापन गर्दै जाँदाखेरि कतिपय ठाउँमा कमी कमजोरीहरू होलान्, ती कुराहरू पनि सुधार हुँदै जान्छन्।
7: पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनै गाह्रो भइसक्यो, होइन? तपाईँहरूले नदेखेका कति भयो, धेरै भयो नि,
8: किन
7: नदेख्ने जनकजी? संसदमा उपस्थित हुनुहुन्छ अहिले,
8: संसदमा उपस्थित हुनुहुन्छ, आवश्यकता अनुसार चाहिँ संसदमा उपस्थित हुनुहुन्छ प्रधानमन्त्रीज्यू।
7: कस्तो आवश्यकता होला, सभामुखले आइदिनु पर्यो भन्दा पनि त इग्नोर गरेर बसिरहनु भएको छ, अब योभन्दा ठुलो आवश्यकता के हुन सक्छ?
8: होइन, अब त्यो सभामुखज्यूले आइदिनुहोस् भन्ने कुरो गर्नु अब स्वाभाविक रूपमा चाहिँ हुन्छ, तर अब अहिले तपाईँको देख्नुभयो अब हतार छ, काम धेरै गर्नुपर्ने छ, बिजी व्यस्तता छ, धेरै कुराहरू छन्, सरकारले धेरै काम गर्नुपर्ने छ, समय परिस्थिति मिलाएर सम्मान्यज्यू चाहिँ सदनमा आउनुहुन्छ किन नआउनु?
7: होइन, काम त उहाँले गर्नुहुन्छ, काम सिस्टमले गर्ने हो, बालेन शाह त्यहीँ बसिराख्नुपर्छ भन्ने छैन, होइन? अब एउटा भौतिक पूर्वाधार मन्त्रीले गएर सडक खन्ने होइन क्या, खन्ने लाउने हो, नीति गराउने हो, नियम बनाउने हो, संसदमा विधायक विधायकीको भूमिका निर्वाह गर्ने हो, तर उहाँले त टेर्नु भएन क्या यो संसदलाई, यो त राम्रो भएर भने तपाईँकै पार्टीका नेताहरू अमरेश कुमार सिंह लगायतले त यसको खरो विरोध गर्नुभएको छ त।
8: नतिरेको भन्ने किसिमको कुरा हुँदैन, तर चाहिँ अब सभामुखले समयअनुसार चाहिँ कार्यपालिका मिलाउनुहुन्छ, उहाँ आउनुहुन्छ।
7: आउनुहुन्छ, कहिले आउनुहुन्छ? अब पाँच वर्षपछि?
8: पाँच वर्षपछि किन आउनुहुन्छ? आवश्यकता अनुसार संसदमा सम्मानित आउनुहुन्छ। अब कुनै नियतवश त्यही चाहियो त्यही हुनुपर्छ भन्ने हिसाबमा एउटा न्यु खोजा जस्तो गरेर भनेर मात्र हुँदैन।
7: म सुन्दैछु कविन्द्र बुढाकोटीजीले, अब मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाब चाहिँ सम्बन्धित मन्त्रालयको सचिवसम्मले दिने, कर्मचारीले दिने व्यवस्था गर्दैछौँ भन्नु चाहिँ यो त के हो? यो नागरिकको मतको हुर्मत लिनु होइन?
8: होइन, जुन मान्छेले जुन प्रश्नको उत्तर दिने सिलसिला हुन्छ त्यो आधारमा दिन पनि सकिएला। सचिवले दिनु उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन्, मन्त्रीले उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन्। ती कुराहरू त्यो ढङ्गले व्यवस्थित ढङ्गले नियमावली बनाउने भन्ने ढङ्गले अगाडि गइएको
7: हो। कस्तो छ संसद, रमाइलो लागिरहेछ तपाईँलाई?
8: रमाइलो संसद अब जो जन सरोकारका विषयहरू पनि संसदमा आएका छन्, धेरै कुराहरू चाहिँ छिटो अगाडि बढाउनुपर्छ भनेर सबै कुरो आइरहेका छ, ठिक चलेको छ संसद।
7: होइन, सांसदमाथि त निकै ठुला आलोचनाहरू पनि आइरहेछन् नि अहिले त, संसदलाई त के बनाए भनेर पनि आइरहेछ होइन?
8: होइन, त्यस्तो होइन। अब संसदमा के हो भने अब मर्यादामा सबैले बस्नुपर्छ। के अरे, देशको सबभन्दा सर्वोच्च निकाय भनेको संसद हो, जसले चाहिँ संविधान संशोधन गर्नेसम्मको हैसियत राख्छ। त्यो अवस्थामा चाहिँ मर्यादित भएर अब सांसदले, पार्टीहरूले, पक्ष विपक्षी दलका मान्यजीहरूले पनि मर्यादित भएर बस्नुपर्ने हुन्छ। यो एउटा नैतिकताको कुरा पनि हुन्छ।
7: तर संसदमा त्यस्ता दृश्यहरू यसो हेर्दाखेरि त संसदलाई त एउटा रमाइलो थलाका रूपमा मात्रै विश्लेषण गर्न सकिन्छ अहिले?
8: त्यो होइन, त्यो रमाइलो थलोमा मात्र होइन, जिम्मेवारीपूर्ण ढङ्गले सोच्नुपर्छ। अरू साथीहरूले जो पनि हुन्छन्, पक्षका विपक्षका, सरकार पक्ष विपक्षका सबैले चाहिँ एउटा त्यसलाई गम्भीर रूपमा लिएर एकदम मर्यादित बनाउनुपर्छ संसदलाई भन्ने मेरो चाहिँ मान्यता छ।
7: सरकार अहिले एकदमै काम गर्नुपर्ने ठाउँमा छ। सात महिनाभित्र अब ग्रे लिस्टबाट चाहिँ आउट हुन सकेन भने ब्ल्याकलिस्टमा पर्ने सम्भावना देखिन्छ देश चाहिँ, होइन? लगानीका वातावरणहरू खुम्चिने सम्भावना पनि छ। अहिले त हामी यो ग्रे लिस्टमा छौँ, अब ब्ल्याकलिस्टेड भोलि यदि यो सात महिनाभित्र राम्रो काम गर्न सकेन भने समस्या आउने देखिन्छ। अहिले हेर्दा प्रधानमन्त्री र संसद व्यवस्थापिका र कार्यपालिका बीचकै होइन मतभेद जस्तो स्थिति देखिन्छ। पार्टी सभापति र वरिष्ठ नेता बीचकै अब कति दिनसम्म तपाईँहरू लुकाउनु होला होइन, कति दिनसम्म तपाईँहरूले चाहिँ यसको चाहिँ बयान दिनुपर्ने होला? तर यो अवस्थाबाट जनताले अपेक्षा गरे अनुसार त यो चाहिँ केमिस्ट्री मिले जस्तो देखिरहेको छैन नि त जनकजी, तपाईँलाई लागिरहेको छैन?
8: राज्यका संयन्त्रहरूलाई चुस्त दुरुस्त बनाउने कुरामा चाहिँ सरकार चुकेकै छैन, एकदम चाहिँ निरन्तर रूपमा इमानदारीपूर्वक लागेको छ। त्यसो भएको हुनाले यी राज्य संयन्त्रका प्रत्येक सूचकहरूलाई चाहिँ सकारात्मक ढङ्गले चाहिँ अगाडि बढाउने हिसाबमा सरकार लागेको छ। त्यसैले चाहिँ रात दिन भएर पनि, बिजी व्यस्तता भएर पनि चाहिँ हाम्रो सम्माननीयजी पनि लागिराख्नु भएको छ, कार्यपालिका पनि लागिराख्नु भएको छ। र अब यो बहुदलीय व्यवस्थामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा सन्तुलन चाहिँ ल्याउनुपर्छ। यी कुराहरू पनि काहीँ कतै चाहिँ कमी कमजोरी हुन सक्छन्, यसलाई पनि सुधारमा ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। त्यसैले अब नेपाल पछाडि होइन कि अगाडि जान्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो, र हामी त्यो बाटोमा गएका छौँ।
7: होइन, तपाईँ पनि अब सीमाकै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले मतदान गरेर चाहिँ पार्लियामेन्टमा पठाउनु भएको हो तपाईँलाई, होइन? अहिले सीमामा पनि त प्रताडना छ नि त नागरिकहरूप्रति, होइन? समस्या छ नि त उहाँहरूमाथि, 100 रुपियाँभन्दा बढीको सामानै ल्याउनु नपाउने, होइन? कर तिर्न पर्ने, झन्झटिलो छ, रोटी बेटीको सम्बन्ध भन्छन्, वारीपारीको सम्बन्ध छ, पारी मजदुरी गरेर साँझ घर फर्किनेहरू चाहिँ आज चेकिङमा परेका छन्। यस्तो नि हुन्छ भने खुला सिमाना भएको देशमा
8: हामीले नैतिक सामाजिक मूल्य मान्यताहरूलाई चाहिँ स्थापित गर्दै लैजानुपर्छ, सम्बन्ध चाहिँ कायम गर्दै लैजानुपर्छ। तर चाहिँ अब एउटा सम्पर्कता सम्पन्न राष्ट्र भएको नाताले आफ्नो स्वाभिमानलाई पनि हामीले ख्यालमा राख्दै अगाडि बढ्नुपर्ने हुन्छ। र खास गरिकन अब तराईका क्षेत्रहरूमा चाहिँ खुल्ला सिमाना भएको कारणले गर्दाखेरि अलिकता समस्या आएको छ। नेपालीहरूले आफ्नो के अरे आत्मनिर्भरतामा चाहिँ अलिक समस्या पनि आएको छ, किनभने हामीले प्रतिस्पर्धा पनि गर्नुपर्ने छ इन्डियासँग। त्यो कारणले गर्दाखेरि अहिले सरकारले सबै ठाउँमा चाहिँ भन्सार तिरेर मात्रै ल्याउने सामानहरू, अनि त्यसपछि चाहिँ आफूले आत्मनिर्भर हुने ढङ्गले चाहिँ नीति अगाडि बढाउनुपर्छ, क्वारेन्टाइनको व्यवस्थाहरू गर्नुपर्छ भन्ने ढङ्गले पनि, स्वास्थ्यका लागि पनि इन्डियाबाट आउने सामानहरू पनि स्वास्थ्यका लागि चाहिँ नकारात्मक हुन सक्छन्, त्यसको क्वारेन्टाइन गर्नुपर्छ भन्ने किसिमको नीति पनि ल्याएको छ। त्यो भएर अहिले अलिकता चाहिँ सायद सरकारको तर्फबाट चाहिँ तराई एरियामा, त्यो बोर्डरको एरियामा भएको हो। त्यो भएको कारणले गर्दाखेरि आफ्नो स्वाभिमानका लागि सरकार, हामी नेपालीहरू चाहिँ पछि परेका छैछौँ, तर केही आर्थिक रूपमा कमजोर होला,
7: स्वाभिमानका नाममा गरिखाने वर्गहरूलाई चाहिँ पीडा दिन त भएन नि त। त्यो मिलाउन सक्नु पर्यो।
8: सरकारले व्यवस्था गर्छ, गरिखाने वर्गलाई सरकारले व्यवस्था गर्छ।
7: सरकारले त व्यवस्था गरिरहेछ नि, उहाँ काफल समातेर डालो समातेर हिँडिरहेका महिलाको चाहिँ काफलै समातेर पोखिदिइरहेछ होइन। जब सामाजिक सञ्जालमा कुरा आइसके पछाडि चाहिँ त्यसपछि मात्र चाहिँ उनलाई चाहिँ राहत महसुस हुन्छ। हिजो काठमाडौँमा पनि सुकुम्बासीहरूलाई दौडाएको देखिएकै हो होइन। काठमाडौँमा पनि हिजो पनि सडकमा फुटपाथमा के अरे ससाना चाहिँ ठेलाहरू पसल गरिरहेकाहरूलाई पनि दौडाएको दृश्य देखिएकै हो। व्यवस्थापन गर्न सकिएन। ठुल्ठुला विकसित देशहरूमा पनि फुटपाथ त हुन्छन्। सरकार त गरिबको रहेन नि, यो त उच्च वर्गको सरकार
8: पनि भनिन्छ। सरकारले व्यवस्थित गरिन्छ, एउटा भाग्य सिर्जना गरिएको भाग्य मात्रै हो यो गरिबको सरकार रहेन, यो गरिबकै सरकार हो। सबै कुरालाई व्यवस्थित गर्दै लग्यो भनेपछि आज केही समस्या पर्ला केही मान्छेहरूलाई, भोलि व्यवस्थित ढङ्गले उसले चाहिँ आफ्नो जीवनयापन गर्न पाउँछ। यसको प्रतिफल केही दिन केही समयपछि मात्रै पाइन्छ
7: होइन। हिजोको तुलनामा हिजो चाहिँ अब शक्तिशाली उतिखेरका प्रधानमन्त्री हुन्थ्यो, अहिले चाहिँ बालेन्द्र शाह आफू शक्तिशाली बन्न खोज्नु भएको छ, उहाँले कम्फर्टेबल खोज्नु भएको छ होइन। उहाँका सबै कुराहरू त न्यायालयदेखि हरेक कुरामा कम्फर्टेबल खोज्यो सरकारले भन्ने आलोचना त छ नि त होइन जनकजी?
8: होइन, व्यक्तिगत रूपमा उहाँले कम्फर्टेबल खोज्न खोजेको चाहिँ कुरा चाहिँ होइन। कहिले काहीँ के हुन्छ भने राष्ट्रले देशले समाजले पनि कम्फर्टेबल रूपमा अगाडि बढ्दा ठिक हुन्छ, कसरी जाँदा ठिक हुन्छ भन्ने कुराहरू हुन सक्छ, यी कुराहरू चाहिँ होला। तर चाहिँ त्यो जनताका लागि देशका लागि चाहिँ खराब सोचेर गलत नियत राखेर अगाडि बढ्ने हाम्रो अहिले सम्माननीय प्रधानमन्त्रीज्यू पनि होइनन्, हाम्रो पार्टी पनि होइन, अहिले सरकार पनि होइन। अहिले
7: अब अरू सबै कुराहरू राम्रो छ, सुशासन केन्द्रित कामहरू त सरकारले अगाडि बढाउँदै होला गर्दै होला, तर उहाँको चाहिँ अलिकति प्रस्तुति अन्तर्मुखी अर्थात् चाहिँ कसैको भनेको नटेर्ने जुन किसिमको उहाँले आज दम्ब देखाइरहनु भएको छ, यो यसका पछाडिको कारण के हुन सक्ला?
8: दम्ब पनि होइन, यो दम्ब पनि होइन, एउटा काम गर्ने तरिका, काम कसरी हुन सक्छ, कसरी छिटो हुन सक्छ, कसरी राम्रो हुन सक्छ भन्ने बेला काम गर्दै जाँदाखेरि फेरि कसैले चाहिँ त्यो दम्ब पनि लाग्न सक्छ, कसैलाई ठिक हो भन्ने पनि लाग्न सक्छ। अब यहाँ त हामी नेपाली जनताहरूको बानी के छ भने हामी सडकमै अदालत खडा गरेर सडकमै चाहिँ बहस गरेर सडकमै निर्णय गरेर फैसला गरिदिने एउटा संस्कार पनि छ। त्यो भए हुनाले अब चाहिँ विभिन्न आफआफ्नो हेर्ने दृष्टिकोण पनि हो त्यो।
7: भनेपछि अब देश चाहिँ कायापलट गर्छ होइन पाँच वर्षमा?
8: हामी लाग्छौँ, इमान्दारीपूर्वक लाग्छौँ, कायापलट अब त्यो जादुको छडी हो र अहिले चाहिँ फरक्क घुमाउने बेला चाहिँ त्यो भइहाल्छ भन्ने हुँदैन। तर यसमा इमान्दारीपूर्वक नियत सफा राखेर देश बनाउनुतिर लाग्यो भने सही बाटोमा एकदम खाकाहरू पूर्ण रूपमा चाहिँ देश निर्माणका खाकाहरू तयार गरेर त्यो समुन्नत समाज निर्माणको बाटोतिर सरकार देश जान्छ।
7: कञ्चनपुरका जनताहरू खुसी छन् जनकजी तपाईँलाई देखेर?
8: जनताहरू चाहिँ अब अहिलेको सरकारलाई देखेर खुसी छन्। अब मलाई सरकारलाई देखेर अब ठिक गरिरहेका छ भन्ने लागिसकेपछि मलाई पनि स्वाभाविक रूपमा चाहिँ अब ठिकै गरेको छ सम्बन्धित पार्टीको मान्छे सरकारमा भएको मान्छे भनेर पनि अब त्यो गरिरहेका छन्। अब सबै कुराहरू के अरे यो तपाईँको असीमित आवश्यकताका बिचमा सीमित साधनहरूले चाहिँ परिपूर्ति गर्नुपर्ने भएकोले पनि भनेको जति सबै सम्पूर्ण एकैचोटि नहुन सक्छ, तर चाहिँ अब यो कुरो सबै बिस्तारै हुँदै जान्छ। यो वर्ष हामीले चाहिँ सुशासनको वर्ष भनेर पनि भनेका छौँ र त्यसपछिका दिनहरूमा चाहिँ अब केही कुराहरू अब आर्थिक रूपमा चाहिँ कमजोर भएको देशमा केही कुराहरू चाहिँ आर्थिक सङ्कलन गरेर विकास निर्माणका कार्यहरू पनि अगाडि बढ्नेछन्। अब
7: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल IME बैंक सबैका लागि बैंक
6: डिश होम फाइबर नेट।
7: यति राम्रो बेसमा कानुनका जानकार अधिवक्ता कृतिनाथ शर्मा पौडेल हुनुहुन्छ। कृतिनाथजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: हजुर, धन्यवाद।
7: कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने विरुद्ध विचाराधीन सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा संशोधन मार्फत फिर्ता गर्नुपर्ने सरकारको मागलाई सदर गर्यो। अब उहाँले उन्मुक्ति पाउनुभयो।
8: यो त यो वास्तवमा पहिलो यो प्रथम दृष्टिमै गलत कार्य छ। कास्की जिल्लाको जुन आदेश छ यो कसरी भन्दाखेरि
7: सम्मानित अदालतको आदेशलाई गलत भन्न मिल्छ?
8: होइन, सम्मानित अदालतको आदेश गैर कानुनी छ, त्यस उपर उच्च अदालतमा निवेदन दिन सकिन्छ, त्यो प्रचलित कानुनमै व्यवस्था छ। त्यो प्रथम दृष्टिमै गलत छ।
7: कसरी गलत छ त्यसो भए? तपाईँको व्याख्या के हो? कानुनको कुन धारा कुन दफाले यस्ता मुद्दाहरूलाई चाहिँ फिर्ता लिन मिल्दैन, सरकारले सिफारिस गरेको माननीय अधिवक्ताको कार्यालयले भन्ने मुद्दालाई चाहिँ?
8: हजुर, अब यो कसरी छ भन्दाखेरि यो कसरी यो मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 116 मुद्दा फिर्ता लिन सक्ने भनेर व्यवस्था गर्यो। तर उक्त कानुनमा भएको व्यवस्था के हो भने केही जघन्य र गम्भीर प्रकृतिका मुद्दा बाहेक अरू मुद्दा फिर्ता लिन पाइन्छ भनेर व्यवस्था गर्यो र सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ। र त्यसले गर्दाखेरि सरकारले जुन 77 सालमा जुन एउटा सरकारवादी भई चलाइ फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी जुन निर्देशिका जुन जारी गरेको थियो, उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन सकिँदैन। निर्देशिकाले प्रचलित कानुनको निषेध गरेका मुद्दा पनि फिर्ता लिन नमिल्ने भन्दा स्पष्ट व्यवस्था गर्यो। र अब मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 अदालतमा अभियोग पत्र दायर भइसकेपछि सम्बन्धित मुद्दाका थप प्रमाण भेटिए मात्रै दाबी संशोधन गर्न पाइन्छ भन्ने व्यवस्था गरेको छ। तर यहाँ थप प्रमाण भेटिएको अवस्था छैन। तर यसरी यो भएको हुनाले के छ भने प्रचलित कानुनमा भएको व्यवस्थालाई एउटा नजरअन्दाज गरेर जुन अहिले मुद्दा फिर्ता लिने कार्य गरियो, यो यो के त भन्दाखेरि यो यसले एउटा के देखाउँछ भन्दाखेरि पीडितको न्याय पाउने अधिकारलाई पीडितको न्याय पाउने हकलाई पनि यसले बन्दी लगायो र यो गैर न्याय कार्य पनि भयो।
7: होइन, तपाईँलाई राम्रोसँग थाहा छ, रवि लामिछाने विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनका निम्ति होइन पीडितहरूले त निवेदन दिएका छैनन् नि त, त्यो माग गरेका छैनन् नि, यो त सरकारले प्रतिशोधपूर्ण ढङ्गले लगाएको हो नि त त्यतिखेर भन्ने छ नि त। होइन,
8: यो त्यो त एउटा बजारमा आएको छ। यसले एउटा के देखिन्छ भने नि म दुई तिनवटा कुरा राख्छु, एउटा टु डी पोइन्ट। यसले एउटा कुरा न्यायमा पहुँचको हक जुन संविधानको धारा 20 पनि प्रतिकूल देखिन्छ र न्याय प्राप्त गर्ने हकलाई पनि यसले संकुचन गर्ने काम भयो र फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कामहरू भयो। कसरी भन्दाखेरि यो पहिला त मानव अधिवक्ताको चाहिँ निर्देशन अनुसार त्यहाँ जिल्ला वकिल कार्यालयले चाहिँ निवेदन लिएर गइएको अवस्था हो, त्यसलाई कास्की जिल्लाले त्यसलाई के छ भने अनुमतिलाई दिएको अवस्था छ। यसले एउटा के कानुनको शासन, न्यायिक स्वतन्त्रता, जुडिसियल इन्डिपेन्डेन्ट अनि समानताको सिद्धान्त डक्ट्रिन अफ इक्विटीसँग पनि पूर्ण रूपमा मिलेको देखिँदैन। यसरी देशको सर्वोच्च काम यो मानव अधिकारको काम के हो भन्दाखेरि वकिल सरकारी वकिलको काम के हो भन्दाखेरि सर्वोच्च कानुनी सल्लाह प्रदान गर्ने र नियमन गर्ने निकायबाट एउटा न्यायिक सन्तुलन र जवाबदेहिता कायम गर्नुपर्ने जुन संवैधानिक जुन अपेक्षा थियो नि
9: यसको विवरण दिने काम भयो। यो निर्णय के देखिन्छ भन्दाखेरि यो उकिल कार्यालयको निर्णय छ, जिल्ला उकिल कार्यालयको निर्णय
7: होइन। तपाईँलाई राम्रोसँग थाहा छ नि त, अदालतले भनिदियो नि त पीडित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु हो। कुनै व्यक्तिलाई दुःख दिने नियतले गर्ने होइन, कुनै व्यक्तिलाई चाहिँ होइन तर्फाइ राख्ने नियतले होइन, पीडितले रकम फिर्ता पाउनु पर्यो, मुद्दा लाएर हुँदैन बोल्यो नि त उसले।
9: यसो भयो, यसलाई हामीले एउटा पहिला कुरा त हरेक पहल कदमहरू एउटा के त भने कानुनको अनुसार हुनु पर्यो, संविधान अन्तर्गत एउटा मुलुक चल्नुपर्छ। यहाँ अरूलाई राज्यले आफैले कानुन नमान्ने, राज्यले अरूलाई कानुन नमान्ने अनि जनताले कानुन पालना गर्दैछ भने चाहेको अवस्था देखिन्छ। र अहिलेको अवस्था के हो भन्दाखेरि जिल्ला सरकारी उकिल कार्यालयको जुन एउटा मागदाबी बमोजिम निवेदन लिएर गएको आधारमा काशी जिल्लाले अनुमति दियो, त्यो त कानुनमा छैन। हेर्नु कहीँ पनि काम मैले अहिले राखेको छ नि मुलुकी एउटा तपाईँलाई म फेरि पनि एउटा भन्न चाहन्छु कि मुलुकी मुलुकी तपाईँको फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 एउटा नेगेटिभ लिस्टमा राखेको मुद्दा हो यो। तपाईँले मैले अझै पनि एउटा म एउटा बिहान बिहानीको कार्यक्रममा छलङ्ग पार्न चाहन्छु, त्यो मेरो भनाइ होइन सुन्नुहोस् है। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 के भन्यो भने मुद्दा फिर्ता लिन नहुने भनेर व्यवस्था गर्यो। अनुसूची 1 वा अनुसूची 2 अन्तर्गतका कसुरमा अदालतमा एकपटक दायर भइसकेको मुद्दा फिर्ता लिन सकिने छैन। 1 झुट्टा राजधानी, नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण भन्दै सम्पत्ति शुद्धिकरण अनि तपाईँको प्राचीन स्मारक सम्बन्धी मुद्दा भनेर बोल्यो है। यदि प्रश्न के बोल्यो भने सम्पत्ति शुद्धिकरण मुद्दा त फिर्ता लिनै सकिन्न, यो नेगेटिभ लिस्टमा रहेको मुद्दा हो यो।
7: सहकारी ठगी प्रकरणको आरोप लागेको व्यक्तिलाई संगठित र संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनु नै त्यतिखेर नै यो शोचनीय विषय थियो। त्यतिखेरको सरकारले प्रतिशोधपूर्ण ढङ्गले उनलाई चाहिँ गलाउनका निम्ति यो कार्य गरेको थियो भन्ने कुरा आइरहेछ नि त होइन।
9: अब हेर्नुहोस् यो प्रतिशोधपूर्ण छ त्यो भन्दा त आयो, मैले अघि पनि राखेँ, त्यो त एउटा कुरा, त्यो त भोलि अदालतले त्यसलाई भेरिफाई गर्न सक्नु पर्थ्यो नि। अहिले के त भन्दाखेरि यो प्रतिशोधपूर्ण कार्य भनेकै आधारमा यो मैले अघि पनि पढेँ मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 त यो संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिनै सकिन्न। यो त इन्द्र, यो त स्वर्गको राजा इन्द्रले पनि यो मुद्दा फिर्ता लिन सक्दैन, तर मानव
7: भक्ता
9: अब इन्द्रले लियो भने यो म फेरि पनि भन्न चाहन्छु, यो कसैले पनि यो स्वर्गको राजा इन्द्र आए पनि यो मुद्दा फिर्ता लिन सक्ने वा छैन। तर मानव भक्ता कार्यालयको निर्देशन अनुसार जिल्ला उकिल कार्यालयले अनुमति माग्यो र काशी जिल्लाले त्यसलाई अनुमति प्रदान गरिदिएको अवस्था छ। किनभने कास्की जिल्लाको आदेश पनि गैर कानुनी छ, त्रुटिपूर्ण छ, त्यसलाई सच्याइनु पर्दछ, सचिनु पर्दछ भनेर हाइकोर्टमा जान सक्ने व्यवस्था पनि कानुनै व्यवस्था छ। त्यसले गर्दाखेरि कानुनको आत्मालाई निर्हरण गर्ने कामहरू भएको छ। मैले फेरि पनि दोहोऱ्याउँ, फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कार्यहरू यहाँ मानव कार्यालयले गर्यो, त्यस उपर सर्वोच्चमा रिट छ, त्यस रिटमा पनि मैले रिट निम्तको पक्षबाट बहस गर्दैछु। अब आगामी केही समय
7: अब सर्वोच्चमा चाहिँ के हुन्छ, अब जिल्ला अदालतले चाहिँ के रे यसो उङ्गराइदिसके पछाडि चाहिँ अब सर्वोच्चले के गर्छ त्यसो भए सर्वोच्चको फरक हुन्छ?
9: यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मैले फेरि पनि यहाँ बिहान बिहानीको कार्यक्रममा मैले भन्न चाहेँ नेपाली जनतालाई यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मानवताको कार्य त्रुटिपूर्ण छ भनेर यहाँ सर्वोच्चमा हामीले रिट हालेका छौँ, त्यो मुद्दा विचाराधीन अवस्थामा छ। अब केही समयपछि त्यो मुद्दाको केही सुनवाई हुनेछ, त्यसले अहिले मैले डेट एक दिनका साथ यहाँलाई भन्न सकिनँ। त्यसले गर्दाखेरि मैले के भन्न चाहन्छु भने जुन कुरा जुन विषयमा एउटा विवाद बनेर अदालतमा सर्वोच्चमा सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन अवस्थामा छ, त्यो मुद्दालाई एउटा नजरअन्दाज गरेर जुन अहिले जिल्ला उकिल कार्यालयले जुन फिर्ताको लागि चाहिँ अनुमति लिएर गएको देखिन्छ र अदालतले शासकीय जिल्ला अनुमति दियो, त्यो मिल्दैन। मैले त्यसले गर्दाखेरि मैले फेरि पनि भन्न चाहेँ कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्थै छैन,
7: कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्था छैन भने महाधिवक्ताको कार्यालयले केलाई टेकेर सरकारलाई सिफारिस गर्यो अधिवक्ता ज्यू?
9: यो महाधिवक्ता कार्यालयले जुन राजनीतिक पूर्वाग्रहको रूपमा प्रष्टै बोल्न सकिन्छ, राजनीतिक एउटा पूर्वाग्रहको आधारमा एउटा सिफारिस गर्यो, त्यो महाधिवक्ताको कदम त्रुटिपूर्ण छ, सच्याइनु पर्दछ भनेर हामीले सर्वोच्चमा रिट दायर गरेका छौँ। त्यसमा म पनि रिट निम्तको तर्फबाट म पनि एउटा बहस मैले पनि गरेको थिएँ, त्यो मुद्दा फेरि पुनः इजलासमा

0: फर्नान्डिस जस्तो व्यक्ति त हुनै सकिँदैन होइन, यस अगाडिका पनि योग्य हुनुहुन्थ्यो, यस अगाडिकालाई पनि मैले अयोग्य भन्न हामीले मिल्दैन, म भन्न पनि चाहन्न। सर्वोच्च अदालतको प्रधान न्यायाधीशहरू यस अगाडि पनि योग्य हुन्थ्यो, उहाँ पनि योग्य हुनुहुन्छ। त्यसले गर्दाखेरि यो सर्वोच्चले व्याख्या गर्ने विषय हो, हेर्नुहोस् मैले फेरि पनि भन्न चाहन्छु, सर्वोच्चले व्याख्या गर्ने विषयलाई एउटा के छ भने बिचैमा चुहाएर जुन अहिले के छ भने कास्की जिल्लाले जुन अनुमति प्राप्त गर्यो त्यो मिल्दैन, कानुनको विपरीत छ, कानुनको खिलाफ।
1: जिल्लाको क्षेत्र अधिकारको कुरा हो नि त, त्यसलाई त जिल्लाको क्षेत्र अधिकार तोडेर सर्वोच्चमा ल्याइएको थियो नि त त्यतिखेर।
0: अब होइन यस्तो हुन्छ, यसमा कुरा के हो, यो
1: जिल्लाको अधिकारभित्र छ नि त यो कुरा त, जिल्लाले नै फैसला गर्ने कुरा हो होइन।
0: होइन यो कुरा जिल्लाले फैसला गर्ने कुरा हो, एकदम यहाँले भनेको कुरामा मेरो सहमति छ, हुन पनि त्यही हो। तर यो के छ भने पहिला कुरा त यहाँ कसरी आयो, यसो जड वस्तु थियो भन्दाखेरि, पहिला कुरा त महाधिवक्ताको कार्यालयले जिल्ला उपकार्यालयले कास्कीलाई निर्देशन गर्यो, अनि निर्देशन गरे बमोजिम मुद्दा फिर्ताको लागि भनेर कास्कीले आफ्ना गरियो, प्रक्रिया यही नै हो। तर अहिले यहाँ कुरा के हो, जुन एउटा मुहान नै दूषित भयो भन्ने कुरा मेरो यहाँकोसँग कुरा यो, यहाँको जुन मुहान नै दूषित छ, त्यो दूषित मुहानबाट बग्ने पानी कसरी शुद्ध हुन सक्छ खेमजी, मेरो प्रश्न यहाँलाई। त्यसले गर्दाखेरि यो मुहान दूषित भन्न खोजेको मैले कसलाई हो भन्दाखेरि मानवीयताको कार्यालयलाई हो, के अरे मानवीयताको कदम असंवैधानिक छ, गैर कानुन छ। हेर्नुहोस् है, अन्यत्र देशमा पनि तपाईँले हेर्नुहुन्छ भने, तपाईँले म एउटा विदेशको एउटा रिप्रेजेन्ट दिन चाहन्छु, नेपाल मात्रै नभएर भारतमा पनि हेरौँ न, भारतमा हेरौँ, बेलायतमा हेरौँ, त्यहाँ बेलायत र भारतमा के छ भन्दाखेरि मानव बसेको काम के हो, अधिकार क्षेत्र कति हो भने सरकारलाई कानुनी सल्लाह दिने काम हो एउटा काम, दोस्रो कुरा राज्यको हित प्रतिनिधित्वमा सीमित रहेको भन्ने त्यहाँ प्रष्ट देखिन्छ। त्यसले गर्दाखेरि कानुनको शासन, न्यायिक स्वतन्त्रता र न्यायिक निर्णयलाई प्रभावित पार्ने गरी कार्य गर्न अनुमति दिन कहीँ पनि सकिँदैन। त्यसले गर्दाखेरि संवैधानिक सन्तुलन र न्यायिक स्वतन्त्रताको सिद्धान्तको प्रत्यक्ष उल्लङ्घन गरेको देखिएको अवस्था छ। त्यसले गर्दाखेरि कुरा के हो भने कानुनको आत्मालाई मार्ने काम भएको छ, यहाँ पीडितले न्याय पाउने प्राप्त गर्ने अधिकारलाई संकुचन गरिएको छ, एउटा पीडितलाई भरम सिर्जना गर्ने कामहरू पनि भएको छ। हेर्नुहोस्, जुन कुरा कानुनमै छैन, जुन कुरा संविधानमा लेखिएको छैन, कानुनमा लेखिएको छैन, बोलिएको छैन, त्यो कुरालाई कसरी अनुसरण गर्न मिल्छ, मेरो यहाँलाई मेरो प्रश्न। त्यसले गर्दाखेरि यो मिल्दैन, असंवैधानिक छ, गैर कानुन छ भन्न म चाहन्छु।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ कानुनका जानकार एवं अधिवक्ता कृतिनाथ शर्मा पौडेल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: IME गरौँ।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: Topal Aries Sundeo Nunsa, Radio NRN 99.1, Sapeka Lagi Sutana.
1: Luga Logo, Gadis on Nitam Samajo, Gadis order. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोलादै के गुनगुनाइरहेको
1: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हे तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: 94.2 समुदाय को आवाज
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने टाढा 20 फिट जति बुझिस्
2: बुझेँ
1: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
6: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
5: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
7: भोपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565-65-319 98-560-27-319
8: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
9: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
8: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
9: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
8: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
9: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
8: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
8: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97-59-49-80 र 98-29-15-77-13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811571760।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोस्ट

0: गाउँको मिठो मोहनेले हाम्रो जोबन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
9: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
10: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
12: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
11: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
12: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
11: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
12: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840-00-61, 9806-73-344।
14: फुलको आँखामा फुलै संसार,
15: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
15: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
15: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40344।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704, 0042,

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: OSR Digital, entertaining the nation.

0: BFM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460268603, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु अँध्यारो छ।

0: सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर
1: पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन,

0: दुई गतेदेखि असार सात गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554595 र 9846011818।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
11: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
10: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
11: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
10: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
12: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
13: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413838290, 9111751760
14: अन्त नजर मारी जाऊ जान्न पटक ए निलो है
15: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
16: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
15: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
16: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
15: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40
17: दमौली FM 94.2 समुदायको आवाज
18: OSR Digital Entertaining the Nation

0: समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
9: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
8: 98058000700,
9: 98460403044।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608667।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौलिया FM 94.2 समुदायको आवाज।
13: बडा सुबह डिजिटल, एन्जॉय विथ अस।

तेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू, तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हुन् बुझिस्।

0: FM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: कॉलेज अफ मेडिकल साइंसेज भरतपुर को स्वास्थ्य परीक्षण संबंधी सूचना। नसा, पेट, मुटु, हाड़ जोर्नी, छाला, दाँत तथा मृगौला को परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेत को सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा संपन्न इस कॉलेज अफ मेडिकल साइंसेज भरतपुर में विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइल।

0: ಇಂಥವರು ಐಫೋನ್, ಸ್ಯಾಮ್ಸಂಗ್, ರೆಡ್ಮಿ, ಒಪ್ಪೋ, ವಿವೋ, ರಿಯಲ್ಮಿ, ನಥಿಂಗ್, ಓನರ್, ನೋಕಿಯಾ ಪಾಉನುಗಾ ಸಾಥೇ ಮರ್ಮತ್ ಪನಿ ಗರಿಂಛ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डांगरी खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9805000700
1: 9846040344।
2: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
3: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
2: हामीले हेमस्टार, स्यामसङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
3: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स ब्यास्तोई न्यू रोड दमौली तनहो। फोन नम्बर 9856060424, 9860102।
2: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 3739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: Oh!

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: व्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816-64-66-83,
6: 9560-43-234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9056-25-380, 9014-18-52-18 र 9065-15-332।

0: ओली एफएम 94.2 समुदाय को आवाज
1: यति राम्री भइसन् त ख गाला फुक्क भइसन् त अनि के छ त गाउँतिर हाल खबर
2: ठिकै छ आज हाम्रोमा रोदी साउनु है
1: हो र
2: हजुर
1: ल ल साइतैमा आ रहेछु म पनि ल छिछिर घाँस काटेर आऊ है ल ल ल नमस्कार है सबैलाई जा सबैलाई लाउरे समर हसप सन्चै हुनुहुन्छ ल सबैलाई नमस्कार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5160।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460628603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाछ हानी होला खै
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 9704042434
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350 दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
4: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
5: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0625367115 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058-00700,
4: 98460-40-344।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066373344।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672824, 9843672824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: बुढीले पो देख्ने हो कि?

0: 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856342334।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु, फोन नम्बर 9856363, 9856607 र 9856608।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मान्छे देखेका छैन?
1: देख्न त देखेको छ है, तर यति राम्रो चाहिँ देखेको छैन। देखेको
0: के देखेको?
1: मतलब तिमीलाई मैले पहिला कहीँ देखेको हुनु पर्छ।
0: कहाँ देख्नु नि, यही देखे होला।
1: तिमी जानु गयो होइन?
0: हो त, तिमी कमल होइन?
1: हो त।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827132042 94 52 82 00 00

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला? खै
2: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
4: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 97 074 042 34

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
3: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
3: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 04,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ।

0: आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843138290, 9811751760।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98 058 00 700,
3: 98 460 40 304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 94 74 042 34।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
1: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारलाई कंग्रेसको चेतावनी सम्बन्धी खबरबाट, नेपाली कंग्रेसका नेता गगन थापाले भदौ 24 गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सभापति थापाले सो विध्वंसको छानबिनका लागि सरकारलाई आफ्नै प्रतिबद्धता अनुसार तत्काल न्यायिक आयोग गठन गर्न माग गर्नुभएको छ। उहाँले भदौ 23 र 24 गतेको घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कंग्रेसले आफ्नो पूर्व निर्धारित प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेश स्तरीय भेलाको मिति परिवर्तन गरेको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै यसअघि जेठ 14 र 15 गतेका लागि तय भएको भेला अब जेठ 18 र 19 गते रूपन्देहीमा हुने जानकारी दिनुभएको छ। कंग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत यसअघि नै 5 प्रदेशमा यस्ता भेलाहरू सम्पन्न गरिसकेको छ भने आज कोशी प्रदेश स्तरीय भेला सम्पन्न हुँदैछ। नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग बलियो बन्दै गएको छ। एमालेकी पूर्व उपाध्यक्ष अष्टलक्ष्मी साक्यले सामाजिक सञ्जाल मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाटै ससम्मान पदबाट विदा लिन सुझाव दिनुभएको छ। 21 शताब्दीको माग विचार सामूहिकता र इमान भएको उल्लेख गर्दै साक्यले सास रहँजेल अध्यक्ष भइराख्ने सोच गलत भएको र अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण

0: अधिकारीहरूको भनाई सकिएपछि एमाले बैठक कार्य विभाजन र निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायतका कार्यसूचीमा प्रवेश गर्ने कार्यसूची रहेको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित चीनसँगको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङचुङगोला पुनः सञ्चालनमा आएको छ। कोविड महामारीका बेलादेखि पूर्ण रूपमा बन्द रहेको टिपताला नाका स्थित भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित सञ्चालनमा आएको हो। फक्ताङलुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार भन्सार कार्यालय सञ्चालनका लागि नायब सुब्बा प्रदीप धितालाई प्रमुखका रूपमा तोकिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको यो नेपालको पूर्वी क्षेत्रकै सबैभन्दा छोटो व्यापारिक केन्द्र हो, जहाँबाट 24 किलोमिटर दूरी पार गरेर नेपाल चीन सीमा टिपताला नाका पुग्न सकिन्छ। करिब 40 वर्ष अघि निर्माण गरिएको भन्सार कार्यालयको भवन जीर्ण भएकाले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको वडाध्यक्ष लामाले बताउनु भएको छ। बीपी राजमार्गमा मर्मत तथा पुनर्निर्माण भइरहेको काभ्रेको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। हाल यस खण्डमा सवारी साधनहरू तल्लो वैकल्पिक मार्ग डाइभर्सनबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याकको जग तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर अहिले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुल्ला गरिएको छैन। पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको छ र अब केही क्षेत्रमा पर्खा लगाउने काम मात्र बाँकी छ। आउँदो असार 15 गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: क्यान्सरको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौडा कपड़ा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसो सिलसिलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्र पुगेर उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा उद्योग सञ्चालनको क्रियालाई कसरी द्रुत गतिमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सरकारवालाहरूसँग छलफल समेत भएको छ। नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कोटमा 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहदेखि 4200 मिटरको उचाइमा रहेको मुकुट स्थित टावरमा 4G उपकरण जडान गरी यो सेवा शुरू गरिएको हो। माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको यो नै पहिलो 4G सेवा हो। यो सेवा विस्तारसँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताउनु भएको छ। अब डोल्पाको डोल्पो बुद्ध र सेफोक्सुण्ड गाउँपालिका तथा मनाङको नर्पा भूमि गाउँपालिकामा मात्र यो सेवा पुग्न बाँकी रहेको छ।

0: दबाबा सुरु आयोजनाको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। यस आयोजनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीकै रहनेछ र निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म मर्मत सम्भार र सुरक्षाको जिम्मा पनि सोही कम्पनीले लिने सहमति भएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने वा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने यो प्रणाली लागू गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। यही जेठ 15 गतेबाट लागू हुने यो व्यवस्था पछि अब बस काउन्टरबाट यात्रुको लगेज वा झोलामा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर दुवै ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। चीनको एक कोइलाका खानीमा भएको विस्फोटमा परि मृत्यु हुने मजदूरको संख्या 90 पुगेको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृत्यु हुनेको संख्या हालसम्म 90 पुगेको बीबीसीले जनाएको छ। स्थानीय अधिकारीहरूका अनुसार गैराती 247 जना मजदूर काम गरिरहेको तोङ झौ ग्रुपको कोइला खानीमा यस ग्यास लिक भएर विस्फोट भएको हो। घटनाप्रति दुःख व्यक्त गर्दै चीनिया राष्ट्रपति शी जिनफिङले घाइतेहरूको उचित उपचार गर्न र खानीभित्र फँसेका अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। यता अमेरिकी सरकारले ग्रीन कार्ड आवेदन प्रक्रियामा व्यापक परिवर्तन गर्दै अब विदेशी नागरिकले आफ्नै देश फर्किएर मात्र आवेदन दिन पाउने नियम ल्याएको छ। युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्विसेसका अनुसार अब अमेरिकामा अस्थायी बसोबास गरिरहेका विदेशीहरूले देशभित्रैबाट ग्रीन कार्डको प्रक्रिया अघि बढाउन पाउने छैनन्। विगत 60 वर्षदेखि चलिआएको व्यवस्थालाई उल्ट्याउँदै ट्रम्प प्रशासनले यो कडा आप्रवासन नीति लिएको हो। यो नयाँ नियम कहिलेदेखि लागू हुने र प्रक्रियामा रहेका आवेदकहरूलाई के हुने भन्नेबारे स्पष्ट पारिएको छैन, तर यो नीतिले हरेक वर्ष ग्रीन कार्ड आवेदन दिने झण्डै 6 लाख मानिस र हाल पर्खाइमा रहेका 10 लाख भन्दा बढी आप्रवासीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। र अन्त्यमा एउटा खेल खबर। काभा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा किर्गिस्तानको सामना गर्दैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुने यो रोमाञ्च खेल साँझ 5 बजे शुरू हुनेछ। पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतसँग 3-2 सेटमा कडा प्रतिस्पर्धा गर्दै पराजित भएको नेपाली टोली आज मैदान उत्रिँदा स्पष्ट जितको खोजीमा हुनेछ। यता विपक्षी टोली किर्गिस्तान भने उच्च मनोबलका साथ मैदान उत्रनेछ। उसले आफ्नो पहिलो खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा सहजै पराजित गरेको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भदौ 24 घटना ढाकछोप नगर्न सरकारलाई कंग्रेसको चेतावनी। छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सभापति थापाको माग। एमाले अध्यक्ष ओलीलाई पद त्याग्न दबाव। जारी सचिवालय बैठकबाटै ससम्मान विदा लिन नेताहरूको सुझाव। कोविडका कारण बन्द चीनसँगको छोटो व्यापारिक नाका ओलाङसुङ गोला सञ्चालनमा 40 वर्ष पुरानो भन्सार भवन जीर्ण। बीपी राजमार्ग अन्तर्गत 420 खण्डको मुख्य ट्र्याक तयार। 10 दिनभित्र सवारी साधन चल्ने। हेटौडा कपडा उद्योग पुनः सञ्चालनको तयारी। उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण। नेपाल टेलिकमको 4G 750 स्थानीय तहमा विस्तार। माथिल्लो डोल्पाको छार्काताङसोङमा पहिलो पटक पुग्यो। चीनको कोइला खानीमा भएको विस्फोटमा परि 90 मजदूरको मृत्यु। उद्धार कार्य जारी। अमेरिकी ग्रीन कार्ड आवेदनमा कडाई। अब आवेदन दिन आफ्नै देश फर्कनुपर्ने। र काभा महिला भलिबल च्याम्पियनशीपमा आज नेपाल र किर्गिस्तान भिड्दै पहिलो जित निकाल्ने नेपालको योजना। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लाएको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: ला अनि कस्तो महसुस गरिरहनु भएको छ? यस्तो यो कार्यक्रम सधैँभरि बजिरहोस् भन्ने चाहनुहुन्छ कि के छ भन्नुहोस् त?
1: यस्तै खालको कार्यक्रम बजिरहोस् भन्न लागि त मैले आज त कल गरेको
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: यो मैले पहिलेदेखि रेडियो सुनिरहेको छुइनँ, अहिले भर्खरै मात्रै भयो रेडियो खोल्दाखेरि।
0: आज पुराना पुराना लोकगीतहरू मात्रै गाउनुपर्छ, 2070 सालसम्मका गीतहरू आउँछ भने गाउनुहोस्, लोकगीतहरू आउँछ भने गाउनुहोस्, होइन भने कार्यक्रमबाट विदा गर्नुपर्ने हुन्छ।
1: ल हुन्छ, म पुरानो एउटा पूर्वली गीत गाउँछु है त।
0: ल हुन्छ, 2070 सालसम्मका गीतहरू हुनु पर्यो, 2071 सालदेखि आजसम्मका गीत गाउन पाइन्न है। हुन्छ गाउनुहोस्।
1: पुराथै लाग्छ नि डाँडा पारी बन, मुस्तुरीको मायाले चारु पार्यो झन्, मुस्तुरीको मायाले चारु पार्यो झन्। त्यति मात्रै हजुर भन्ने
0: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
1: नमस्ते हजुर, भएन गीत चलाइदिनु होला है।
0: होइन, म हामीले आज छनौट गरिसकेका छौँ, आज तपाईँको रोजाएको गीत बजाउन मिल्दैन, बिहिबार व्यवसायमा मात्र हामी रोजाएको गीत बजाउँछौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। हामी हाम्रो फेरि के छ भने कार्यक्रममा जे बसाई हो त्यही बसाईलाई मात्र हामी प्राथमिकता दिन्छौँ, यो भयो भने प्रत्येक बसाईको आफ्नै आफ्नै महत्व हुन्छ है, यो कुरा म तपाईँलाई जानकारी गराएँ। हामीलाई टिका खड्काले कार्यक्रमलाई सेयर गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार
0: हजुर, अनि राज बिरही हो कि तपाईँको पछाडिको कास्ट के हो, थर के हो? राज बिक बोल्दै हुनुहुन्छ होइन? अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो भोजपुरबाट सुन्नुभयो। आज कुन आज कस्तो खालको गीत गाउनुपर्छ जानकारी छ यहाँलाई? आज पुराना पुराना लोकगीत गाउनुपर्छ, लगाउनुहोस्। कार्यक्रममा यस्तै गाउनुपर्छ, 1 2 3 हामी भन्छौँ, 1 2 3 भन्न मिल्दैन, अङ्ग्रेजी हामी युज गर्दैनौँ सकेसम्म होइन, यत्तिकै गाउनुहोस् ल।
1: खोला पानीले

0: टोकन ल्याछस्?
1: सम्झना, हिँड मसँग।
0: छोड, को सम्झना?
1: चुप।
0: अरे
1: हिँड मसँग, तसँग कुरा गर्नु छ।
0: जे कुरा गर्नु छ आफ्नो दिदीबहिनीसँग घरमा कुरा गर्ने, यो काम गर्ने ठाउँ।
1: मलाई थाहा छ त सम्झना हो, म तँलाई यहाँबाट जसरी पनि लिएर जान्छु। हिँड, तसँग कुरा गर्नु छ, हिँड।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै माधव दुलालको नमस्कार।
1: सांसदहरूको सम्पत्ति विवरण बुझ्न शनिबार पनि संसद सचिवालय खुला। बल्ल 208 सांसदको सम्पत्ति विवरण प्राप्त, सोमबारसम्म बुझाउनै पर्ने।
0: कांग्रेसको 28 बुधे कोशी संकल्प जारी, प्रदेश नामाकरण विवाद संवादबाट सल्टाइने। रासोपाको 12 विस्तारित बैठकमा हात हलहल।
1: नवीकरण भएका परामर्श संस्थाबाट मात्र सेवा लिन शिक्षा मन्त्रालयको आग्रह, अवैध संस्थामा अधिकार भई। नेपालमा 71% मृत्यु नसर्ने रोगका कारण नियन्त्रणका लागि पेन्डिङ प्याकेज तयार।
0: रुसी कब्जामा रहेको कलेजमा युक्रेनको हमला, 10 ज्यान गए, 11 विद्यार्थी बेपत्ता। जवाफी कारवाही गर्न पुटिनको निर्देशन। अमेरिकामा इबोला विरुद्धको आपतकालीन प्रतिबन्ध, कङ्गो, युगण्डा र दक्षिण सुडानका यात्रुलाई रोक।
1: र भारतका अभाव, भलिबलको सेमी फाइनलमा प्रवेश, नेपाल र किर्गिस्तान बीचको खेल जारी।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वॉशर मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन मा क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भई पुग्छ सहज EMI मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाका सदस्यहरूले बुझाउनै पर्ने सम्पत्ति विवरण सम्बन्धी खबरबाट प्रतिनिधि सभाका 208 सदस्यहरूले मात्र सम्पत्ति विवरण बुझाएका छन्। शनिबार विदाको दिन पनि संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण बुझेको जनाएको छ। 275 सदस्यीय प्रतिनिधि सभाका लागि आज शनिबारसम्म 208 सदस्यले मात्र सम्पत्ति विवरण बुझाएका सचिवालयले जनाएको छ। गत चैत 12 गते संसद सदस्यको शपथ लिएका 275 सदस्यहरूले पर्सि सोमबारसम्म सम्पत्ति विवरण बुझाउन पाउने समय छ। मन्त्री परिषदमा रहेका 15 जना बाहेक 260 सांसदले सचिवालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 910 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 को उपदफा 901 बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले 60 दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ। सम्पत्ति विवरण प्राप्त भए नभएको जानकारी संसद सचिवालयले राष्ट्रिय सतर्कता केन्द्रलाई गराउनेछ। कुनै सांसदमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा परेमा अनुसन्धान अधिकारीले गोप्य खाम खोल्न सक्ने कानूनी व्यवस्था छ। अन्यथा सम्पत्ति विवरण गोप्य नै रहनेछ र सार्वजनिक गरिने छैन।
3: भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 1 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपदफा 1 हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा 12 विस्तारित बैठकमा हात हालहाल भएको छ। रासपाका कार्यकर्ताहरूले आफ्नै सांसदहरूमाथि हातपातको प्रयास गरेको आरोप छ भने पुराना कार्यकर्ताहरूले सांसदहरूले गुण्डागर्दी शैलीमा आक्रमण गर्न लगाएको आरोप लगाएका छन्। रासपाले सदस्यता खारेज गरेका जिल्ला अध्यक्ष चन्दन स्वर्णकारले सांसदहरू गुण्डागर्दी शैलीमा उत्रिएको आरोप लगाउनु भएको छ। संस्थापक पुराना सदस्यहरूको बैठक बोलाइएको स्वर्णकारले बताउनु भएको छ। बैठकमा आफू नगएको तर दुईजना पालिका सभापतिलाई घाइते हुने गरी हातपात भएको उहाँले बताउनुभयो। कलैया स्थित एक पार्टी प्यालेसमा आयोजित बैठकमा टिकट बिक्रीको विषयलाई लिएर असन्तुष्ट पक्ष उग्र बनेपछि तनाव सिर्जना भएको हो। स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हस्तक्षेप गरेर बैठकमा सहभागी सांसदहरू गणेश धिमाल, चन्दन सिंह, अरविन्द शाह र रहबर अन्सारी सहित केन्द्रीय प्रतिनिधि कामिनी चौधरीलाई सुरक्षित रूपमा बाहिर निकालेको छ। तर सांसद गणेश धिमालले सामान्य विवाद मात्र भएको बताउनु भएको छ। आफूहरू नभागेको उहाँले बताउनुभयो। सदस्यता खारेज गरिएपछि आफूहरूमाथि असत्य आरोप लगाएको उहाँले बताउनु भएको छ।
2: नेपाली कंग्रेसको सुनसरी लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सकिएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय राजनीति, स्थानीय सुशासन र प्रादेशिक समुन्नतिका लागि विशेष खाका सार्वजनिक गरेको हो। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, किराँत सभ्यता, संस्कृति, कृषि र पर्यटनको संरक्षण गर्दै प्रदेशवासीको भावना अनुसार अघि बढ्ने प्रति बद्धता जनाइएको छ। यसै गरी प्रदेश सभाले कोशी प्रदेशको नामाकरण गरे पश्चात उत्पन्न प्रतिक्रिया र असन्तुष्टिलाई सर्वपक्षीय सहभागितामा खुला संवाद मार्फत सम्बोधन गरिने संकल्पमा उल्लेख छ। नागरिकलाई शास्तिमुक्त सेवा दिन लाइन होइन अनलाइन र घर आँगन सेवालाई प्रभावकारी बनाइने कांग्रेसले घोषणा गरेको छ। वित्तीय अनुशासन कायम गर्न असार 10 गतेभित्रै अनिवार्य बजेट ल्याउने र शून्य बेरुजो स्थानीय तह निर्माण गर्ने लक्ष्य राखिएको छ। आर्थिक र सामाजिक विकासका लागि विराटनगर इटहरी करिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा पूर्ण क्षमतामा चलाउने, उद्यमी आमा कार्यक्रम मार्फत महिलालाई उद्यममा जोड्ने र रैथाने उत्पादन

0: आज बसेको प्रदेशसभा बैठकमा नियमावली बमोजिम विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि तीन घण्टासम्म छलफल सञ्चालन भएको थियो। छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाएका छन्। सांसदहरूले बजेट कार्यान्वयन योग्य, परिणाममुखी र युवाहरूलाई रोजगारी सृजना गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन्। बैठकको शुरूमा शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा कुरा राखेका थिए। प्रदेशसभाको अर्को बैठक भोलि आइतबार दिउँसो एक बजे बस्ने तय भएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्र सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले निर्देशिका बमोजिम चालू आर्थिक वर्षका लागि नवीकरण भएका 1,459 संस्थाहरूको सूची आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। झुटो आश्वासन दिएर ठगी गर्ने र अनुमति बिना सञ्चालन भएका अवैध संस्थाहरू विरूद्ध सरकारले कार्यवाही अभियान समेत शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका शंकास्पद संस्थाहरूमा छापामारी पक्राउ गरिएका मध्ये 32 जना विरूद्ध प्रहरीले मुद्दा दायर गर्ने तयारी समेत गरेको छ।
0: नेपालमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर र मुटु रोग जस्ता नसर्ने रोगहरू अकाल मृत्युको प्रमुख कारणका रूपमा देखा परेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हुने कुल मृत्युको करिब 71% हिस्सा नसर्ने रोगकै कारण हुने गरेको छ भने सन् 2030 यो दर बढेर 79% पुग्ने प्रक्षेपण छ। सरकारी तथ्याङ्क अनुसार करिब 22% नेपाली जनता नसर्ने रोगका कारण 30-70 वर्षको उमेरभित्रै अकाल मृत्युको जोखिममा छन्। सरकारले यसको नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना ल्याए पनि अपेक्षित सुधार हुन सकेको छैन। बाढी, पहिरो र भूकम्प जस्ता विपदका बेला यस्ता बिरामीहरूको नियमित उपचार प्रभावित भई ज्यान जाने जोखिम झन बढेपछि सरकारले हालै पेन डी नामको विशेष आपतकालीन उपचार प्याकेज समेत तयार पारेको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: New five, my dear sangha, smart life.
4: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।
6: अब बाँकी खबर। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित चीनसँगको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालनमा आएको छ। कोविड महामारीका बेलादेखि पूर्ण रूपमा बन्द रहेको टिपताला नाका स्थित भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित सञ्चालनमा आएको हो। फक्ताङलुङ गाउँपालिका साथका वडाध्यक्ष छेतेन लामाका अनुसार भन्सार कार्यालय सञ्चालनका लागि नायब सुब्बा प्रदीप धितालाई प्रमुखका रूपमा तोकिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यो नेपालको पूर्वी क्षेत्रकै सबैभन्दा छोटो व्यापारिक केन्द्र हो, जहाँबाट 24 किलोमिटर दूरी पार गरेर नेपाल चीन सीमा टिपताला नाका पुग्न सकिन्छ। करिब 40 वर्ष अघि निर्माण गरिएको भन्सार कार्यालयको भवन जीर्ण भएकाले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार

0: विभागसँग अनुरोध समेत गरिएको वडाध्यक्ष लामाले बताउनु भएको छ।
1: बीपी राजमार्गमा मर्मत तथा पुननिर्माण भइरहेको काभ्रेपलाञ्चोकको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। खास यस खण्डमा सवारी साधनहरू तल्लो वैकल्पिक मार्ग डाइभर्सनबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याकको जग फाउन्डेसन तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर अहिले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुला गरिएको छैन। पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको र अब केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी रहेको छ। आउँदो असार 15 गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको छ।
0: नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का थाङसुङ गाउँपालिकाको केन्द्र काककोटमा 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहदेखि 4200 मिटरको उचाइमा रहेको मुखकोट स्थित टावरमा 4G उपकरण जडान गरी यो सेवा शुरू गरिएको हो। माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको यो नै पहिलो 4G सेवा हो। यो सेवा विस्तारसँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 450 पुगे 750 पुगेको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताउनु भएको छ। अब डोल्पाको डोल्पो बुद्ध र से फोक्सुण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा मात्र यो सेवा पुग्न बाँकी रहेको छ।
1: विश्वको सर्वोच्च शिखर सगरमाथा र रोत्से हिमालको सफल आरोहण गर्ने 2 महिला सशस्त्र प्रहरी कर्मचारीलाई 1 तह बढुवा गरिने भएको छ। सशस्त्र प्रहरी बल नेपालका पहिलो महिला आरोहीहरू सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई बढुवाका साथै एपीएफ सम्मानबाट सम्मानित गर्न लागि हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूको ऐतिहासिक सफलताको प्रशंसा गर्दै बढुवाको घोषणा गर्नुभएको हो। कार्कीले जेठ 3 गते सगरमाथा तथा शेर्पाले जेठ 3मा सगरमाथा र जेठ 4 गते लोत्से हिमालको सफल आरोहण गर्नुभएको थियो।
0: काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन यो प्रणाली लागू गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। यही जेठ 15 गतेबाट लागू हुने यो व्यवस्थापछि अब बस काउन्टरबाट यात्रुको लगेज वा झोलामा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर दुवै ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिनेछ।
1: काठमाडौँको गङ्गबुबाट एसएलआर राइफलको म्यागजिन र 45 राउन्ड गोलीसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका 13 का 27 वर्षीय खगेन्द्र शर्मा र 22 वर्षीय ओमशंकर गुप्ता रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखा नगरपालिका 9 गङ्गबु शिव मन्दिर स्थित काबेली गेस्ट हाउसमा चेकिङ गर्ने क्रममा उनीहरूको साथबाट गोली र म्यागजिनका साथै एउटा मेटलको नक समेत बरामद गरिएको हो। पक्राउ परेका 2 जनामाथि अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 को बजेटका लागि व्यक्तिगत आयकर छुटको सीमा परिमार्जन गरी अधिकतम 12 लाख रुपियाँसम्म पुर्याउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ। संसदीय समिति तथा उपसमितिका विभिन्न बैठकहरूमा अर्थविद, उद्योगी र सरकारवालाहरूबीच भएको छलफलपछि मन्त्रालयलाई 27 बुँदे सुझाव पेश गरिएको हो। सुझावमा आम नागरिकलाई राहत दिन आयकर छुटको सीमा विवाहितको हकमा 12 लाख र अविवाहितको हकमा 10 लाख रुपियाँ कायम गर्न सिफारिस गरिएको छ। गरी पहिलो पटक घर, जग्गा र गाडी खरिद गर्दा कर छुट दिनुपर्ने, कर प्रशासनलाई पारदर्शी बनाउन फेसलेस र पेपरलेस प्रणाली लागू गर्नुपर्ने तथा कबाडी व्यवसायलाई अनिवार्य भ्याटको दायरामा ल्याउनुपर्ने माग समेत अघि बढाइएको छ।
2: नेपाल राष्ट्र ब्याङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र निरक्षर व्यक्तिहरूलाई सहज रूपमा ब्याङ्किङ सुविधा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। केन्द्रीय ब्याङ्कले एकीकृत निर्देशन जारी गर्दै क, ख र ग वर्गका ब्याङ्कहरूलाई यस्ता ग्राहकका लागि विशेष काउन्टर तोक्न र प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउन भनेको छ। नयाँ व्यवस्था अनुसार ब्याङ्करले ब्रेल लिपि र ध्वनि सहयोग सहितको कम्तीमा एउटा अपाङ्ग मैत्री एटीएम राख्नुपर्नेछ भने मोबाइल एप र वेबसाइटहरू पनि दृष्टिविहीनले प्रयोग गर्न सक्ने गरी बनाउनु पर्नेछ। यसै गरी राष्ट्र ब्याङ्कले कर्मचारी हितलाई ध्यानमा राख्दै कार्यालय समयभन्दा अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र काममा खटाएमा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त ओभरटाइम पारिश्रमिक दिनुपर्ने निर्देशन समेत जारी गरेको छ।
1: अब विदेशका खबर। पूर्वी युक्रेनको रुसी कब्जामा रहेको एक कलेजमा भएको ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको छ। कलेजको छात्रावासमा भएको यस आक्रमणमा अन्य 38 जना घाइते भएका छन् भने 11 जना विद्यार्थी अझै बेपत्ता छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कडा निन्दा गर्दै सेनालाई तत्काल जवाफी कारवाहीको निर्देशन दिएका छन्। यता युक्रेनले भने सर्वसाधारणलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै त्यहाँ तैनाथ रुसी ड्रोन युनिटमाथि मात्र आक्रमण गरिएको दावी गरेको छ।
2: अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले पूर्वी तथा मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ। मानव स्वास्थ्य विभागले नयाँ नियम जारी गर्दै विगत 21 दिनभित्र कङ्गो, युगाण्डा वा दक्षिण सुडान भ्रमण गरेका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा रोक लगाएको जनाएको छ। यो नियम अमेरिकी नागरिकता नभएका विदेशीहरूका लागि साथै कानूनी रूपमा स्थायी बसोबासको अनुमति पाएका ग्रीन कार्ड धारकहरूको हकमा समेत पूर्ण रूपमा लागू हुने सीडीसीले जनाएको छ। हालसम्म अमेरिकामा इबोला संक्रमणको कुनै पनि मामिला फेला नपरेको र आम सर्वसाधारणका लागि तत्काल जोखिम कम रहेको उल्लेख गरिएको छ।
1: अब खेल खबर। प्रतियोगिताको प्रमुख दावेदार भारत काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज त्रिपुरेश्वर स्थित राखेपह कवर हलमा भएको खेलमा समूह एमा रहेको भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। लगातार दुई खेल जितेको भारत 5 अङ्कका साथ समूहको शीर्ष स्थानमा छ। यसै समूह अन्तर्गत अहिले घरेलु टोली नेपालले किर्गिस्तानको सामना गरिरहेको छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाललाई सेमी फाइनल यात्रा जीवितै राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाली टोली निरुता ठगुनाको कप्तानीमा मैदानमा उत्रिएको छ। यसअघि आज भएको समूह बीको खेलमा कजाकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको छ। नेपाल भलिबल संघको आयोजनामा भएको यस च्याम्पियनशीपमा सेन्ट्रल एसियाका 8 राष्ट्र सहभागी रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सांसदहरूको सम्पत्ति विवरण बुझ्न शनिबार पनि संसद सचिवालय खुला। बल्ल 208 सांसदको सम्पत्ति विवरण प्राप्त सोमबारसम्म बुझाउनै पर्ने।
1: कंग्रेसको 28 बुँदे कोशी संकल्प जारी। प्रदेश नामाकरण विवाद संवादबाट सल्टाइने। रासपा 12 को विस्तारित बैठकमा हात हालाहाल।
2: नवीकरण भएका परामर्श संस्थाबाट मात्र सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। अवैध संस्थामाथि कारवाही। नेपालमा 71% मृत्यु नसर्ने रोगका कारण नियन्त्रणका लागि पेन डी प्याकेज तयार।
1: रुसी कब्जामा रहेको कलेजमा युक्रेनको हमला। 10 जनाको ज्यान गयो, 11 विद्यार्थी बेपत्ता। जवाफी कारवाही गर्न पुटिनको निर्देशन। अमेरिकामा इबोला विरुद्धको आपतकालीन प्रतिबन्ध। कङ्गो, युगाण्डा र दक्षिण सुडानका यात्रुलाई रोक।
2: र भारत काबा भलिबलको सेमी फाइनलमा प्रवेश, नेपाल र किर्गिस्तान बीचको खेल जारी।
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्य को लागि जीवन बीमा गरौं। जीवन बीमा का लागि राष्ट्रीय जीवन बीमा कंपनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
10: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
9: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
10: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
9: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
10: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
9: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
9: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन,

Happy birthday once again.

0: Okay, bye. See you soon. फेरि के भो?
1: See you soon भनेको नि त। त्यसैले म छिट्टै आको।
0: पागल।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 58 00 700,
1: 98 460 40 344।
4: खै, जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
10: दमौली FM 94.2 समुदायको आवाज।
11: मालती, मालती
12: के भो?
11: एउटो फिल्मले झुटो बोल्ला, दुईटो फिल्मले झुटो बोल्ला, सबै फिल्ममा त केना झुटो बोल्थ्यो?
12: के भन्छ?
11: गीत गाएछिन माया बस्छ अरे।
12: हामी फिल्मको हिरो हिरोनी उम्र, गीत गाएर माया बस्नलाई।
11: हेर्न, आजै म प्रुभ गर्छु। मालती, मालती सुन्न, मालती।

0: के भो?
1: गीत त तैले नि राम्रो गाउने रहेछ त।
0: अनि
1: लुपुरुबा मालती अर्को गीत कहिले गाउने?

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
12: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
13: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
12: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826060991, 9704074042।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नु।

0: स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पढ्नुस् नानी।

0: पाए त यो कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98560 66056

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: ल मरेको के हो?
1: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दमोलिया FM 94.2 समुदायको आवाज।

0: शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
6: उचित छात्रवृत्तिको व्यवस्था।
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
6: स्वस्थ चमेना गृहको व्यवस्था।
7: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
8: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
11: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
13: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
12: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
13: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
12: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
14: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73-344।
15: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
16: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
15: अनि त्यो कहाँ पाइन्छ त?
16: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14-438।
17: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
12: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
17: फर्निचर उद्योग
12: व्यास 11, मुसे खोला, 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 98164-66-63-98-560-43-34।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: दमौलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: लौ न लौ लौ, चट्याङ पर्न आटो सबै जाने यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560-68667।
0: दमौली FM 94.2 समुदायको

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खुल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
1: स्वस्थ खानपिनका साथै राम्रो

0: सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464-14-438।
13: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
13: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164-66-83,
3: 98560-43-234।
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजुभाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739131।
16: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
17: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
16: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
17: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
16: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656537115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहु। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 0 58 00 700,
1: 98 460 40 304।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, दमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। नारद पुराणमा भनिएको छ, वाचा धर्मान् प्रवदति मनसा पापमेच्छति, जानियात् त्वं मुनि श्रेष्ठ महापातकिनां वरम्। अर्थात् नारद पुराणमा भनिएको यो भनाइको सारमा अर्थ हुन्छ, जसले वाणीद्वारा धर्मको उपदेश गर्दछ र मनले पापको इच्छा गर्दछ, अर्थात् मनले पाप चिताउँछ, त्यस्तो व्यक्तिलाई महापातकीहरूको शिरोमणिका रूपमा सम्झिनु पर्दछ। आदरणीय श्रोतृवृन्द, शाश्वत सन्देशको प्रस्तुतिपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ आधुनिक भजन, ओम नमो गणेशाय, ओम नमो गणेशाय, ओम नमो गणेशाय, सूर्य विनायक कार्य विनायक, विमल श्रेष्ठ र साथीहरूको स्वरमा।

आधुनिक भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंश मध्येको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई परम तत्त्वका सन्दर्भमा बताउनु भएको प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। उद्धवजीलाई भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यहाँ के शङ्का हुन्छ भने शास्त्रहरूमा ब्रह्म निर्वाण मृच्छति अर्थात् उसले ब्रह्म निर्वाण प्राप्त गर्दछ। सत्येन लभ्यस् तपसा हेष आत्मा अर्थात् यो आत्मा सत्य र तपस्याद्वारा प्राप्य छ, उपलब्ध छ आदि किन भनियो त? फेरि आत्म प्राप्ति गर्नै नपर्ने भए गुरु सेवन, वेदान्त श्रवण, भगवत शरणागति, त्याग, वैराग्य आदि किन चाहियो त? यी प्रश्नहरूको उत्तर के हो भने आत्म प्राप्ति गर्ने भनेको कुनै आफूभन्दा अलग वस्तुलाई प्राप्त गर्ने होइन। आत्मा त आफै भएकाले नित्य प्राप्त छँदैछ, त्यसैले प्राप्त भएकै वस्तुलाई प्राप्त गर्ने हो। त्यसैले भनिन्छ ब्रह्मैव सन् ब्रह्माप्येति अर्थात् ब्रह्म भएर नै ब्रह्मलाई प्राप्त गर्दछ। आफैले आफैलाई पाउनुको तात्पर्य बीचमा अज्ञानवश आफू बिर्सिएको या हराएझैँ भएकोमा ज्ञानद्वारा आफू नित्य प्राप्त नै रहेछ भनी बुझ्नु हो। यसलाई वेदान्तमा कण्ठगत मणि प्राप्ति ही अर्थात् घाँटीमा रहेको हार पाउनु भन्ने दृष्टान्तद्वारा बुझाइएको छ। घाँटीमा लगाइएको हार बिर्सनाले हराएझैँ भएको थियो, पछि ऐनामा हेर्दा देखियो र त्यो त्यहीँ रहेको पाइयो। यसै गरी पहिलेदेखि नै रहेको तर बीचमा बिर्सिएको आत्मालाई अपरोक्ष रूपले जान्नु नै त्यसलाई प्राप्त गर्नु हो। आत्मा अप्राप्त भएको भ्रमलाई हटाउने अपरोक्ष ज्ञान हुनका लागि पनि अनेक साधनको आवश्यकता पर्ने भएकाले वेदान्त श्रवण आदि सबै सार्थक रहेका छन्। आत्मालाई जान्न किन प्रयास गर्ने? किनभने आत्मालाई त सबै सामान्य मानिसहरूले पनि म छु भनी जानिरहेकै छन् भन्ने शङ्का पनि हुन सक्छ। यसको उत्तर हो आत्मालाई सामान्य मानिसहरूले शरीर, इन्द्रिय, मन आदिदेखि पृथक भनेर स्पष्टत जानेका छैनन्। शरीर आदिसँग मिश्रित आत्मालाई जान्नु त शास्त्रीय दृष्टिमा आत्मालाई नजान्नु नै हो। त्यसैले सबैले आफूलाई जान्ने भए तापनि शास्त्रमा तिनीहरूलाई अज्ञानी, आत्महा आदि भनी निन्दा गरिएको छ। भगवान भन्नुहुन्छ अभिव्यक्तम अज्ञानम अर्थात् आत्मालाई शरीर आदिसँग विवेक गरी नबुझ्नु यही अज्ञान हो। यसमा शरीर मन आदिसँग तादात्म्य अध्यास गरी आत्मालाई बुझिन्छ। पछि इच्छया अर्थात् केवल आत्मदृष्टि भएपछि भने अज्ञानवश भएको त्यो अविव्यक्त आत्मबोध पनि नष्ट हुन्छ। यसरी अज्ञानीले शरीर आदिसँग मिसमास पारी जानिरहेको आत्मालाई ज्ञानीले त्यसदेखि विविक्त गरी जान्दछ। आत्मा त नित्य प्राप्त आफू नै भएकाले न त अज्ञानीले त्यसको त्याग गर्न सक्दछ न त ज्ञानीले त्यसको ग्रहण गर्न सम्भव छ। त्यसैले शास्त्रमा आत्मालाई हेयो पादेय विवर्जित भनी बताइएको पाइन्छ। आत्मप्राप्ति या आत्मज्ञान भनेको अनात्म पदार्थको निरसन नै हो। वस्तुतः साधकले आत्मज्ञानका लागि नभई अविद्या निवृत्तिकै लागि प्रयास गर्नुपर्छ। जब अविद्या हट्दछ तब स्वयं प्रकाश आत्मा स्वयं अपरोक्ष रूपमा प्रतिभाषित भइहाल्दछ। त्यसैले आत्मालाई ज्ञानले विषय गरी अपरोक्ष बनाउने होइन।

नै हो, कुनै नयाँ वस्तु होइन। भगवान् श्रीकृष्ण उद्धवजीलाई फेरि अगाडि बढ्नुहुन्छ। यथाई भानो हृदयो नृचक्षुषाम तमो निहन्यान् न तु सद्विधत्ते एवं समीक्षा निपुणा सती मे हन्या तमिश्रम पुरुषस्य बुद्धे। जसरी सूर्यको उदय भएपछि त्यसले मनुष्यहरूको आँखालाई ढाक्ने अन्धकारलाई नष्ट गर्दछ, तर पहिलेदेखि नै विद्यमान घट आदि पदार्थहरूको सृष्टि गर्दैन, केवल भएकै पदार्थलाई देखाइदिन्छ। त्यसै गरी मेरो निश्चयात्मक यथार्थ साक्षात्कार अर्थात् आत्मज्ञानले मनुष्यहरूको बुद्धिमा रहेको अज्ञानलाई हटाइदिन्छ र पहिलेदेखि नै सत्रूपमा विद्यमान आत्मानुभव गराउँछ, कुनै नभएको कुराको अनुभव गराउँदैन। यस स्वयं ज्योतिरजो प्रमेयो महानुभूति सकलानुभूति एको द्वितीयो वचसाम विरामे येने सीता बाघ सबश्चरन्ती। आत्मा नित्य प्राप्त स्वयं प्रकाश र जन्म आदि विकारले रहित छ, यसलाई प्रत्यक्ष आदि प्रमाणद्वारा जान्न सकिँदैन। आत्मा अपरिच्छिन्न ज्ञान र ऐश्वर्यले सम्पन्न छ, यो सर्वात्मा सर्वसाक्षी अद्वितीय छ। वाणी प्राण तथा अन्य इन्द्रियहरूले यसलाई प्राप्त गर्न सक्दैनन् र निवृत्त हुन्छन्। निवृत्त भएका ती इन्द्रियहरू पुनः यही आत्माद्वारा प्रेरित भएर आआफ्नो विषयहरूमा प्रवृत्त हुन्छन्। यदावानात्मसम्भो हो यद् विकल्पस्तु केवले आत्मन्द्रिते समात्मा नवलम्बो न यस्य हि। अद्वितीय आत्मामा यो जुन भेद व्यवहार अर्थात् विविधताको प्रतीत भइरहेको छ, यो सब मनको भ्रम हो। भ्रमको अधिष्ठान पनि आफ्नै आत्मा हो। अध्यस्त वस्तुको सत्ता अधिष्ठानको सत्तादेखि अतिरिक्त हुँदैन, अतः प्रतीयमान भेद व्यवहारको अधिष्ठान आत्मा नै भएकाले यहाँ आत्मादेखि भिन्न कुनै पनि वस्तु छैन। यन्नामा कृतिभिर्ग्राह्यम पञ्चवर्णमवादितम व्यर्थे नाप्यर्थवादोयम द्वयम् पण्डितमानिनाम। आफूलाई पण्डित ठान्ने केही अभिमानीहरू के भन्दछन् भने, पञ्च महाभूतात्मक प्रतीयमान द्वैत अर्थात् देहादि जो छ यो सत्य हो, किनभने विभिन्न नाम र रूपद्वारा यसको ग्रहण हुन्छ। तर यहाँ के बुझ्नु पर्दछ भने, वेदशास्त्रमै वर्णित यस्ता विषयहरू अर्थवाद मात्र हुन्, किनभने द्वैत प्रतीति अर्थशून्य छ, अवास्तविक छ र यो भ्रम सिवाय केही पनि होइन। योगिनो पक्क योगस्य युञ्जन्त काय उत्तिथै उपसर्गैर विहन्ने त तत्रायम विहितो विधि। योग साधना पूर्ण नभएको योगाभ्यास गरिरहेको योगीलाई योगाभ्यास अपूर्ण भएकै बेलामा शरीरभित्रबाट अचानक उत्पन्न भएका रोग आदि विघ्नहरूले योगीको शरीर आदि पीडित भयो भने ती विघ्नहरूको प्रतिकार गर्न यो विधि बताइएको छ। योग धारणया काश्चित् दासनैर धारणान्वितैः तपो मन्त्रौ सधैँ काश्चित् दुपसर्गान् विनिर्दहेत। जाडो गर्मी आदि विघ्नहरूलाई चन्द्र सूर्य आदिको धारणाद्वारा, वातादि रोगलाई वायुको धारणायुक्त आसनद्वारा र ग्रह सर्पादिजन्य विघ्नहरूलाई तप मन्त्र तथा औषधिहरूद्वारा नष्ट गर्नुपर्दछ। काश्चिन् ममानुध्यानेन नाम संकीर्तनादिभिः योगेश्वरानुवृत्त्या वा हन्या दशुवदाञ्छनैः। काम क्रोध आदि विघ्नहरूलाई मेरो चिन्तन नाम जप र संकीर्तनद्वारा नष्ट गर्नुपर्दछ। त्यसै गरी योग भ्रष्ट गराउने दम्भ अभिमान मद आदिलाई महापुरुषहरूको सेवा उपासना आदिद्वारा बिस्तारै बिस्तारै नष्ट गर्नुपर्दछ। केचित् देहमिवम धीरा सुकल्पम वयसी स्थिरम विधाय विविधोपाय रथ युञ्जन्ति सिद्धये। केही जितेन्द्रिय योगीहरू यस्ता पनि छन् जो योग सम्बन्धी विभिन्न उपायले यो शरीरलाई बुढ्याई रोग आदिले रहित सुदृढ बनाउनका साथै युवा अवस्थामै स्थिर गराउँछन् र विभिन्न किसिमका सिद्धि प्राप्त गर्नका लागि योगाभ्यास गर्दछन्। नहि तत् कुशलाधृत्यम तदायासो ह्य पार्थक अन्तभत्वा शरीरस्य फलस्यैव वनस्पतेः। त्यस्तो शारीरिक सिद्धिका लागि गरिएको योगाभ्यासलाई विवेकीहरूले आदरणीय मान्दैनन्, किनभने शरीर फल झैँ नाशवान छ, अत वृक्षमा फल्ने फल झैँ नश्वर देहलाई सुदृढ बनाउन गरिने योग व्यर्थ छ। त्यसैले आत्मलाभका लागि नै योग गर्नुपर्दछ। योगम निषेवतो नित्यम कायश्चित् कल्पतामियात् तच्छ्रद्धान्न मतिमान योगमुत्सृज्य मत्परः। धेरै दिनसम्म निरन्तर योगको अभ्यास गर्दै जाँदा यदि कदाचित संकल्प बिना नै शरीर सुदृढ भइहाल्यो भने पनि मेरो आराधनामा संलग्न विवेकीले चित्तको एकाग्रता रूप योगाभ्यासलाई छोडेर त्यो शारीरिक सिद्धिमा विश्वास नगरोस्। योगचर्या मिमाम योगी विचरण मदपाश्रय नान्तरायर विहन्ने त निष्पृह स्वसुखानुभो। विषयहरूमा अलिकति पनि अभिलाषा नराख्ने र ममा पूर्णतः आश्रित हुने योगीले मैले बताएको यो योगचर्याको अनुष्ठान गर्दछ भने त्यो योगीलाई कुनै पनि प्रकारको विघ्नले दुःख दिन सक्दैन, उसले सदैव आत्मसुखको अनुभव गर्दछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्थ्यो।
यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको

सातौं खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचा सहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666.
2: दमौली FM 94.2 समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन।

0: FM 94.2 समुदायको आवाज।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार,

0: विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-33-85।

नाश, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु, फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463 72 824 98463 72 800